0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
6: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
9: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कूलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9464667887।
10: आजै फेरि हाल्नुस्।
11: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
12: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
11: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
12: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
13: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01658635536, मोबाइल 9956600536।
14: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल असार 18 गते बिहिबार, तदनुसार सन् 2026 जुलाई 2 तारीक नेपाल सम्म 1146 असार कृष्ण पक्ष द्वितीय तिथि। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको नेकपा संयोजक प्रचण्डको भनाई, जेएनजी आन्दोलनका क्रममा नारायण हेडी दरबार सफा गर्न लगाएको दावी। देशभर मनसुनी प्रणाली सक्रिय, सरकारी संयन्त्रहरू उच्च सतर्कतामा। जिल्ला समन्वय समिति कास्कीद्वारा प्रदेश सरकारका विकास आयोजना अनुगमन अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने प्रमुख पौडेलको भनाई। मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै समुदाय स्तरमै सचेतना कार्यक्रम विस्तार गर्न सरकारवालाको जोड। गण्डकी प्रदेशका 66% घरधुरीमा निजी धारा जडान, तीनै तहका सरकारको लगानी। राष्ट्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए, 11 जना पदाधिकारी मनोनित हुने। इराक र खाड़ी सहयोग परिषद बीच द्विपक्षीय सम्बन्ध सुदृढ़ बनाउने विषयमा छलफल। आर्टिफिशियल इन्टेलिजेन्स चिप उत्पादनका लागि दक्षिण कोरियाली कम्पनीहरूद्वारा खरबौं डलरको लगानी घोषणा। फिफा प्रतिबन्धको असर देखिँदै निलम्बन कायम रहे नेपालले 3 प्रतियोगिता गुमाउने।

0: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-8-34।

अब समाचार विस्तारमा सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ। गत चैत्र 16 गते प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वमा कार्यदल गठन भएको थियो। कार्यदलले सबै सरकारवाला पक्षसँग सुझाव लिएपछि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधन कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले असार मसान्तसम्म प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ। संविधानका प्रावधान सहित प्रत्येक बुदा धारामा गएर कार्यदल सदस्यसँग आगामी बिहिबार छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रूप दिने वहाँले बताउनु भएको छ। हामीले सबै सरकारवाला निकायका सुझाव संकलन गर्यौं, सबै सुझावको विश्लेषण गरियो। अब कुन कुन धारालाई संशोधन गर्ने, कुन कुन धारालाई कसरी संशोधन गरेर व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा धारागत रूपमा कार्यदलले छलफल गर्छ, उहाँले भन्नुभएको छ। बिहिबार कार्यदलका सदस्य बीच धारा वाइज रूपमा छलफल भएपछि प्रतिवेदनलाई अन्तिम रूप दिनेछौं। कार्यदलका सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट मोहनलाल आचार्य, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट देव गुरूङ, श्रम संस्कृति पार्टीबाट आरएन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट श्याम बहादुर शाही, जनता समाजवादी पार्टी जसपाबाट डाक्टर सुरेन्द्र कुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मण लाल कर्ण, राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट, प्रधानमन्त्री कार्यालयका कानून सचिव पुष्कर सापकोटा, कानून आयोगका सचिव इन्दिरा दाहाल, सदस्य सचिव लीलाधर सुवेदी रहनु भएको छ। नेपाली कंग्रेसले संविधान संशोधन कार्यदलमा कसैको नाम नपठाएको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ। यसै नेपाल कम्युनिष्ट पार्टी एमाले संविधान संशोधन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो, तर कार्यदलमा कसको नाम पठाउने भन्ने बारे आधिकारिक रूपमा पार्टीले निर्णय नगरेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ।

वर्तमान सरकार गठन भए ता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति एनओसी सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेप मुक्त गर्ने तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चैत 12 गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो। मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन भएको छ। आउने वर्षदेखि एसईईको नतिजा परीक्षा सम्पन्न भएको मितिले एक महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक हुने गरी काम अगाडि बढ़ाइने मन्त्रालयले जनाएको छ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको सय बुधे कार्ययोजना अनुसार कार्यान्वयन गरिएको हो। उक्त कार्ययोजनामा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीले परीक्षा सम्पन्न भएको दुई महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने तथा स्नातक र स्नातकोत्तर तहको नतिजा शैक्षिक क्यालेण्डर अनुसार प्रकाशन गर्ने व्यवस्था गरिएको छ। वैदेशिक अध्ययन अनुमति एनओसी वितरण प्रणालीलाई प्रभावकारी बनाउन त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपीआई मार्फत आबद्ध गरिएको छ। राष्ट्रिय परिचय पत्र प्रणालीसँग अन्तर आबद्धताको तयारी समेत पूरा भएको मन्त्रालयले जनाएको छ। विदाका दिन समेत एनओसी र शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सेवा प्रदान हुँदै आएको छ। मन्त्रालयले विश्वविद्यालयमा दलगत हस्तक्षेप अन्त्य गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। विद्यार्थी संगठनलाई विश्वविद्यालयका भवन वा जग्गा उपलब्ध नगराउने, दलगत संकेत हटाउने तथा स्टुडेन्ट काउन्सिल र भोइस अफ स्टुडेन्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका अध्ययन विधामा गएका तर तोकिएको अवधिमा नफर्किएका करिब 400 प्राध्यापकबाट असूल गर्नुपर्ने करिब 2 अर्ब रूपियाँ मध्ये हालसम्म करिब 50 करोड़ रूपियाँ राशि फिर्ता भएको छ। मन्त्रालयले कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई मनोवैज्ञानिक दबाव कम हुने वैकल्पिक मूल्यांकन प्रणाली लागू गरेको जनाएको छ।

जघन्य वा गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरूत्साहन वा आपराधिक षड्यन्त्र बाहेक अन्य कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानूनी व्यवस्था प्रस्ताव गरेको छ। व्यक्ति पक्राउ पूर्व सुन अनि थुनको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजूदा कानून संशोधन प्रक्रिया अगाडि बढ़ाएको हो। जरूरी पक्राउ पूर्जी जारीको अवस्था भने व्यक्ति पक्राउ गर्न पाउने व्यवस्था प्रस्तावित छ। मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि विधेयकको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको हो। कार्यविधिको दफा 9 क थप गरेर पक्राउ पूर्व उपस्थितिको सूचना दिन र उपस्थित नभएमा मात्र पक्राउ पर्ने व्यवस्था प्रस्तावित छ। अहिले अनुसन्धान गर्ने निकायले अदालतको अनुमति वा जरूरी पक्राउ पूर्जी दिएर जुनसुकै कसुरमा व्यक्ति पक्राउ गर्ने गरेको छ। पूर्व शर्त पालना नभएको मा आलोचना समेत हुने गरेको छ। प्रस्तावित व्यवस्थामा भनिएको छ, कुनै पनि व्यक्तिले जघन्य वा गम्भीर कसुर गरेमा वा त्यस्ता कसुरको उद्योग दुरूत्साहन वा आपराधिक षड्यन्त्र गरेको वा सो कसुरमा मतियार भएकोमा वा जरूरी पक्राउ पूर्जी जारी गर्नुपर्ने अवस्थामा बाहेक अन्य कसुरमा त्यस्ता व्यक्तिलाई पक्राउ गर्नुपूर्व उपस्थितिको सूचना दिनुपर्नेछ। तर त्यसरी सूचना दिँदा समेत उपस्थित नभएको अवस्थामा पक्राउ गर्न बाधा पर्ने छैन। कार्यविधिमा अनुसन्धानका लागि हिरासतमा राख्ने अवधिलाई कसुरमा हुने सम्भावित कैदलाई आधार मान्ने प्रस्ताव गरिएको छ। 3 वर्षसम्म कैद सजाय हुने कसुरमा बढ़ीमा 15 दिन र सोभन्दा बढ़ी सजाय हुने कसुरमा बढ़ीमा 25 दिन अनुसन्धानका लागि हिरासतमा राख्न पाउने गरी कार्यविधि संशोधन प्रस्ताव गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनका क्रममा नारायणहिरी दरबार सफा गर्न लगाएको दावी गर्नुभएको छ। पोखरामा हिजो आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दावी गर्नुभएको हो। नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अर्कै युगमा जाँदैछ भन्ने चर्चा भइरहेको थियो, पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन्। प्रचण्डले भन्नुभयो, नारायणहिटी सफा गर्न लगाउने भनेपछि स्थिति कस्तो थियो होला? जनता र नेता र कार्यकर्ताको सम्बन्ध टुटेको थियो, असाधारण परिस्थितिबाट देश गुज्रिएको थियो। 26 गते यो देशलाई अर्को दुर्घटनाबाट बचाउने भन्नेतिर हाम्रो दिमाग गएको थियो। हामी आफूलाई के हुने भन्ने कुनै टेन्सन थिएन। उहाँले राष्ट्रपति र आफूहरू त्यति बेला संसद विघटनको पक्षमा नभएको पनि दावी गर्नुभएको छ। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठन गर्न पत्र लेखेको देखेपछि आफूहरूले पनि देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको सुनाउनु भएको छ। केपी ओलीको चिठी देखेपछि अन्तरिम सरकार बनाउने वैधता पुग्यो भन्ने लाग्यो। हामीले प्रस्तावित गरेका होइनौ, त्यो केपी ओलीजीले नै हो अन्तरिम सरकारको प्रधानमन्त्री सिफारिश गरेको हो, प्रचण्डले भन्नुभएको छ। हामीले देशलाई अर्को दुर्घटनातिर लानबाट बचाउनका लागि त्यो स्वीकारेको हो। हामीले संसद विघटन गर्ने कुरा गरेका थिएनौं, हाम्रो सहमति थिएन। नयाँ प्रधानमन्त्रीको अनुमोदन संसदबाटै गर्नुपर्छ भन्ने थियो। हामीले अन्तिम समयसम्म पनि त्यही भनिरहेका थियौं। जेएनजी आन्दोलन प्रतिक्रान्तितिरको परिघटना भएकोमा दुविधा नहुन आग्रह गर्दै प्रचण्डले गत फागुन 21 को निर्वाचन पनि प्रतिक्रान्तिको निरन्तरता रहेको उल्लेख गर्नुभएको छ। निर्वाचन हाम्रो लागि हुँदै छैन, यो भदौ 24 गतेका विध्वंसकारीका लागि हो भन्ने उति बेलै लागेको उहाँले जिकिर गर्नुभएको छ। मतपरिणामले पनि त्यही देखाएको उहाँले बताउनु भएको छ। निर्वाचन होइन भने निर्वाचनका सबै काम भएको छ र परिघटना भने अनौठो रहेको उहाँको भनाई थियो। नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधव कुमार नेपालले तत्काल कम्युनिष्ट पार्टीहरू बीचको एकता कल्पना नगर्न सुझाउनु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता नहुने वक्तव्य दिएको कारण एकता अहिले सम्भव नभएको बताउनु भएको हो। उहाँले कम्युनिष्ट पार्टीहरू बीचको एकताबारे भ्रममा नपरी पहिले आफ्नै संगठन सुदृढीकरणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। अहिले कम्युनिष्ट पार्टी बीचको एकता गर्न सम्भव छैन भनेर महामहिम केपी शर्मा ओलीजीले भन्नुभएको छ। उहाँले भन्नुभयो, त्यसैले तत्काल कम्युनिष्ट पार्टीहरू बीच एकता हुन्छ भनेर कसैले पनि कल्पना नगरे हुन्छ। पहिले आफू बलियो बनौं, हाम्रो पार्टी बलियो भएपछि मात्र अरूमा आशा जाग्छ र ध्यान आकर्षित हुन्छ। नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड़ दिनुभएको छ। कमिटिहरू गठन गर्दा कार्यकर्ताहरूको चाहना र रूचिलाई ध्यान दिनुपर्ने उहाँको भनाइरहेको छ। पहिले हामी फारम
भराउने गर्थ्यौं, तपाईँको रूचि भएको क्षेत्र कुन हो भनेर विकल्प रोज्न लगाउँथ्यौं। उहाँले अगाडि भन्नुभयो, सकेसम्म पहिलो नभए दोस्रो तेस्रो विकल्पको जिम्मेवारी दिँदा कसैको गुनासो रहँदैनथ्यो, अब पनि त्यस्तो गर्नुपर्छ। गण्डकी प्रदेश कमिटिको आकार ठूलो भएको भन्दै ठूलो संगठन भन्दा चुस्त बनाउन उहाँको सुझाव रहेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर पोखरा इन्जिनियरिङ कलेज स्ट्यान्ड्स एज वन अफ नेपालस लीडिङ इन्जिनियरिङ इन्स्टिट्युसन्स अनाउन्सेस एडमिशन ओपन फर द एकेडेमिक सेसन 2026 फर इट्स मर्निङ प्रोग्राम्स इन बीई सिभिल बीई कम्प्युटर बीई आइटी एन्ड ब्याचलर अफ आर्किटेक्चर Eligibility, 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061-450-424 98-0084-46-525
4: पोखरामा एक मात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
13: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
12: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
13: शशिधर, अनि तिमी नि?
14: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
13: त्यो पनि एनटीएचएमसीमा छ नि।
12: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
15: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू:
15: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
16: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
15: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
16: पेट, छाती, मुटु, थायराइड तथा मधुमेह रोग,
15: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
16: बाल रोग,
15: नाक कान तथा घाँटी रोग,
16: मानसिक तथा स्नायु रोग,
15: प्रसूति तथा स्त्री रोग,
16: छाला, यौन तथा कुष्ठ रोग,
15: नेत्र रोग,
16: दाँत तथा मुख रोग,
15: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
16: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
15: सुविधा सम्पन्न आईसीयू सेवा,
16: डिजिटल एक्सरे,
15: सिटी स्क्यान सेवा,
16: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
15: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
16: फिजियोथेरापी, युरोफ्लोमेट्री,
15: केमोथेरापी,
16: सुरक्षित गर्भपतन सेवा,
15: होल बडी चेकअप, हेल्थ प्याकेज,
16: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की,
15: फोन 061-572-648-5789-49।
17: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
18: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
19: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
18: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
19: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
20: हेलो
21: हजुर नमस्कार।
20: हेलो
21: नमस्कार काका सुन्नु भएन?
20: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
21: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
20: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
21: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
21: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
20: अनि कति बेला बस्छन् त डाक्टर?
21: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
20: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
22: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
23: होम केयर सेवा, होम केयर सेवा,
24: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
23: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
24: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
23: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
24: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
23: सुत्केरी नवजात शिशुको हेरचाह,
24: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
23: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
24: डाक्टर ल्याब सेवा,
23: औषधि डेलिभरी सेवा,
24: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77।

विषयमा अनुपन हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। देशभर मनसूनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकारी बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा संचालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अगाडि सारेको छ। धादिङ, चितवन र बारामा बेली ब्रिज स्ट्याण्ड बाई राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरेको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रतिकारलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। सरकारवाला निकायहरूले नागरिकलाई मौसम पूर्वानुमान गम्भीरतापूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकको प्रहरी वा स्थानीय विपद व्यवस्थापन समितिमा तुरन्तै जानकारी गराउन अनुरोध गरेका छन्। पूर्वाधार विकास समितिका सभापति एवं सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनु पर्ने बताउनु भएको छ। जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकार अन्तर्गत कास्की जिल्लामा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा अनुगमन सम्पन्न भएको हो। अनुगमन टोलीले पोखरा महानगरपालिका 33 स्थित तल्लो खैरेनी घोक्रेनी शिवबस्ती हुँदै गाई गौडासम्म निर्माणाधीन बहुवर्षीय सड़क आयोजनाको निरीक्षण गरेको थियो। करिब 5 करोड़ रूपियाँ लागत अनुमान रहेको उक्त सड़क आयोजनासँगै पोखरा महानगरपालिका 31 स्थित करिब 25 करोड़ रूपियाँ लागतमा निर्माण भइरहेको स्याङखुदी भन्ज्याङसम्मको 7 ताल जोड़ने लिंक रोड सड़क आयोजनाको पनि अनुगमन गरिएको थियो। अनुगमनमा जिल्ला समन्वय समिति सदस्य सीता देवी विक, हर्क गुरूङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लक्षु शर्मा, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राविधिक इन्जिनियर, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टीकरण दिनुभएको छ। बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरूको सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गर्नुभएको थियो। त्यसको जवाब दिने क्रममा मन्त्री पौडेलले न्यूनतम यात्रु संख्या नभएका जिल्लाहरूको विमानस्थल सञ्चालन गर्न नसकिएको स्पष्ट पार्नुभएको छ। उहाँले विमानस्थल सञ्चालन लागि सरकारसँग जनशक्ति र उपकरणको अभाव नभएको दावी समेत गर्नुभयो। मन्त्री पौडेलले सड़कको सहज व्यवस्थाका कारण पनि हवाई यात्रुहरूको अभाव हुने अवस्था आएको पनि उल्लेख गर्नुभएको छ। मन्त्री पौडेलले विमानस्थलमा नियमित उडान भर्नका लागि जनशक्ति र उपकरण पठाउने कुरामा कुनै कमी नहुने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र सचेतना कार्यक्रमलाई समुदाय तथा घर परिवारसम्म विस्तार गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। बुधबार गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रादेशिक जनस्वास्थ्य केन्द्र पोखराले आयोजना गरेको मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथामका लागि संचारकर्मीको संवेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सरकारवालाले यस्तो जोड़ दिएका हुन्। बढ़दो आत्महत्याका घटनालाई नियन्त्रण गर्न समयमै उपचार, मनोपरामर्श र प्रभावकारी जनचेतना आवश्यक रहेको उनीहरूको भनाइ छ। पोखरा महानगरपालिका 10 स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त प्रदेश सचिव किमबहादुर खड्काले मानसिक स्वास्थ्यका कार्यक्रमलाई समुदाय स्तर र घर परिवारसम्म निरन्तर रूपमा पुर्याउनु पर्ने आवश्यकता औल्याउनु भएको छ। समयमै उचित उपचार र मनोपरामर्श उपलब्ध गराउन सके आत्महत्याका धेरै घटना रोक्न सकिने पनि उहाँले बताउनु भएको छ। कास्की जिल्लामा पछिल्ला वर्षहरूमा आत्महत्याका घटना चिन्ताजनक रहेकाले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो। स्वास्थ्य मन्त्रालयको नीति योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख सूरज गैरेले मानसिक स्वास्थ्य
प्रबन्धनमा ध्यान आत्महेरचाह र सचेतनाको महत्वबारे सहजीकरण गर्नुभएको थियो। चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर रमेश कुमार केसीले आत्महत्या रोकथाममा संचार माध्यमले संवेदनशील र जिम्मेवार रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औल्याउँदै त्यस सम्बन्धी प्रस्तुति दिनुभएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुरेन्द्र राणा भाटले कास्कीमा आत्महत्याको अवस्था र न्यूनीकरणका लागि प्रहरीले गरेका प्रयासबारे जानकारी दिनुभएको थियो। तीनै तहको सरकारको लगानीमा गण्डकी प्रदेशका 66% घरधुरीमा निजी धारा जडान गरिएको छ। एक घर एक धारा अभियान अन्तर्गत 4.5 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस अभियानका लागि वर्षेनी बजेटमा प्राथमिकता दिँदै आएको छ। मन्त्रालयको खानेपानी तथा सरसफाई महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नवीन अर्यालले आगामी आर्थिक वर्षका लागि ₹1.7 करोड़ बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ। विक्रमसम्म 2078 को जनगणनामा 50% घरधुरीमा निजी धारा जडान भएको पाइएकोमा त्यस यता 16% घरधुरीमा निजी धारा पुगेको हो। यस अभियानका लागि संघ सरकारले सशर्त र विशेष अनुदानबाट बजेट उपलब्ध गराउँदै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चौमतीमा सभापति रवि लामिछानेले शपथ गराउनु भएको हो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिनो वितरण गर्नुभएको थियो। रासोपाको पहिलो महाधिवेशन यही असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा सोडिम वाग्ले र सुविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सह महामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगी निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेतासहित 11 जना पदाधिकारी मनोनित हुनेछन्। 51 जना केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था रहेको छ। शपथ ग्रहणपछि रासोपाको पहिलो केन्द्रीय समितिको बैठक पनि बुधबार नै बसेको छ। पहिलो बैठकले निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै सदस्यलाई दिने निर्णय गरेको छ भने अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा केन्द्रीय कार्यालय च्यासलमा हिजो आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव संकलन कार्यक्रममा उहाँले अहिले नीति विचार उद्देश्य बोकेर अगाडि बढ़न चाहने व्यक्तिहरू कार्यगत एकतामा आउन सक्ने बताउनु भएको छ। अध्यक्ष ओलीले आफूहरू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरिएको स्मरण गर्नुभएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर समायोजनको विषय चर्चामा छ। नेपाल आयल निगमले अस्ति रातीदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ र डिजलमा 30 रूपियाँ मूल्य घटाएपछि यात्रुवाहक सार्वजनिक सवारीको भाडादर घट्ने निश्चित जस्तै भएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाड़ा प्रणाली अनुसार नयाँ दर रेट निर्धारणका लागि आवश्यक प्राविधिक गृह कार्य शुरू गरिसकेको छ। विगतमा इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक भाड़ा प्रणाली अनुसार 13% भाड़ा बढ़ाउनु पर्ने सिफारिश भए पनि आम नागरिकलाई राहत दिन भन्दै सरकारले 5% मात्र वृद्धि गरेको थियो। त्यसबेला व्यवसायहरूले लागत नउठेको भन्दै असन्तुष्टि जनाएका थिए। तर अहिले इन्धनको मूल्यमा भएको ठूलो गिरावटले संचालन खर्च उल्लेख्य रूपमा घट्ने भएपछि यातायात व्यवसायहरू स्वयं नै भाड़ा समायोजनको लागि तयार देखिएका छन्। विभागले इन्धन लुब्रिकेन्स र मरमत सम्भार लगायतका सूचकहरूलाई आधार मानेर नयाँ भाड़ादर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। प्रजातन्त्रका सेनानी ज्येष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रताका धरोहर केशव राज पराजुलीको निधन भएको छ। बुबा तुलसी प्रसाद पराजुली र आमा पवित्र पराजुलीका सुपुत्र तथा अहिले इन्धनको मूल्यमा भएको ठूलो गिरावटले संचालन खर्च उल्लेख्य रूपमा घट्ने भएपछि यातायात व्यवसायहरू स्वयं नै भाड़ा समायोजनको लागि तयार देखिएका छन्। विभागले इन्धन लुब्रिकेन्स र मरमत सम्भार लगायतका सूचकहरूलाई

0: मा निधन भएको हो। विक्रम सम्वत 1992 साल मंगसिर 16 गते जन्मनुभएका उहाँको मंगलबार राति स्वर्गवास भएको हो। अग्रज पत्रकार तथा लोकतन्त्रका सेनानीको यस दुखद निधनप्रति विभिन्न संचार सम्बद्ध संघ संस्था तथा राजनैतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गरेका छन्। उहाँको पार्थिव शरीरको बुधबार नदीपुर 3 स्थित तुलसीघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ। उहाँको पार्थिव शरीरमा छोरा लोक रंजनले दागबत्ती दिनुभएको थियो। सो अवसरमा नेपाली कंग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेता सोभियत बहादुर अधिकारी, शारदा पौडेल लगायतले नेपाली कंग्रेस पार्टीको झण्डा उड़ाएर श्रद्धांजलि अर्पण गर्नुभएको थियो। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513 55928। विजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-595-728, मोबाइल 98560-27729।
9: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ।

0: अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। संस्कृति कर्मी एवं कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त हुनुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री स्तरको निर्णयले पोखराका श्रेष्ठ सदस्य सचिव नियुक्त हुनुभएको हो। पशुपति क्षेत्र विकास कोषको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने व्यवस्था रहेको छ। हाल पर्यटन मन्त्रीमा खड्क राज पौडेल गणेश रहेका छन्। पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिर संरक्षण एवं विकासका लागि उहाँ विगत 25 वर्षदेखि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा रहेर सेवा गरिरहनु भएको छ। हाल उहाँ उक्त समितिको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। श्रेष्ठ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव हुनुहुन्छ। पोखराका पूर्व प्रधान पञ्च भइसक्नुभएका पोखरी नवरत्न उहाँ बहुआयामिक क्षेत्रका जानकार मानिनुहुन्छ। जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले दुई राष्ट्रिय पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठान अध्यक्ष मदनराज थापाको अध्यक्षतामा बसेको बैठकले कला साहित्य र लोक संगीतको श्रीवृद्धिमा अहोरात्र खट्ने स्रष्टा एवं संस्थालाई सम्मान गर्ने निर्णय गरिएको छ। जसअनुसार धर्मराज सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार 2083 नेपाली लोक संस्कृति र साहित्यको उत्थानमा विशिष्ट योगदान पुर्याएका स्याङ्जाका साधक विश्व प्रेम अधिकारलाई प्रदान गर्ने निर्णय गरिएको छ। विक्रम सम्वत 1999 साल साउनमा पुतली बजारमा जन्मिएका अधिकारीका कविता काव्य कथा निबन्ध संस्कृति समीक्षा कथा सहित 11 कृति प्रकाशित रहेका छन्। यसैगरी धर्मराज सावित्री थापा लोकगीत संगीत पुरस्कार 2083 6 दशक भन्दा बढ़ी समयदेखि नेपाली लोकगीत र संगीतको संरक्षणमा अविचलित रूपमा क्रियाशील भैरव सांस्कृतिक संरक्षण समिति पोखरालाई अर्पण गरिने भएको छ। संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मौलिक कला र संस्कृतिको साख जोगाउन विशिष्ट सांस्कृतिक योगदान पुर्याउँदै आएको छ। विशिष्ट नेवार समुदायले संचालनको अभिभार लिँदै आएको भैरव नृत्य 2029 सालमा भैरव सांस्कृतिक संरक्षण समिति गठन गरी संस्थागत हुँदै आएको छ।

धर्मशास्त्र आचार्य गंगाधर तिमिलसिन्हाद्वारा लिखित षोडश संस्कार र चाडपर्व पुस्तक विमोचन गरिएको छ। पोखरामा बुधबार आयोजित समारोहमा केदारेश्वर महादेव मणि वेद विद्याश्रम एवं वैदिक गुरूकुलका पीठाधीश डाक्टर चिद्दन चैतन्य महाराजले पुस्तकको विमोचन गर्नुभएको हो। उहाँले सनातन वैदिक धर्मावलम्बीहरू वेदको आदेशमा चल्नुपर्ने बताउनुभएको छ। उहाँले वेदमा संस्कार र आचरणबारे उल्लेख भएको बताउनुभएको छ। उहाँले षोडश संस्कार र चाडपर्व पनि मानिस जन्मेदेखि मृत्युसम्म गर्नुपर्ने संस्कारबारे लेखिएको पुस्तक भएको उल्लेख गर्दै लेखकलाई बधाई दिनुभएको छ। उहाँले अरू ठूला ठूला पुस्तकहरू संस्कारका नाममा प्रकाशन भए पनि समाजमा संस्कार र आचरण हराउँदै गएको बताउनुभएको छ। वाल्मीकि क्याम्पसका सह प्राध्यापक विश्वनाथ तवाडीले पुस्तक समीक्षा गर्दै मानव जीवनका महत्वपूर्ण 16 संस्कार पुस्तकमा सरल भाषामा उल्लेख गरेको बताउनु भएको छ। इराकी विदेश मन्त्री फुअद हुसेन र खाड़ी सहयोग परिषद जीसीसीका महासचिव जसिम मोहम्मद अलु दैवी बीच बगदादमा भेटवार्ता भएको छ। मंगलबार भएको उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ। इराकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विदेश मन्त्री हुसेनले यस भ्रमणले इराक र खाड़ी मुलुकका जनताको साझा हितका लागि कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। दक्षिण कोरियाका प्रमुख मेमोरी चिप निर्माता कम्पनीहरू सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले आर्टिफिशियल इन्टेलिजेन्स एआईका लागि आवश्यक चिपको बढ़दो मागलाई सम्बोधन गर्न ठूलो परिमाणको लगानी योजना घोषणा गरेका छन्। राष्ट्रपति ली जे म्युङद्वारा आयोजित एक राष्ट्रिय ब्रिफिङमा एसके समूहका अध्यक्ष चे ताइवानले नयाँ सेमी कन्डक्टर उत्पादन लाइन निर्माणका लागि 1,100 ट्रिलियन वन र एआई डाटा सेन्टरका लागि 1,000 ट्रिलियन वन लगानी गर्ने जानकारी दिएका छनृ।

0: अब खेल समाचार। अतिरिक्त समयको अन्तिम मिनटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगल विरूद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै बेल्जियमले सेनेगललाई 3-2 पराजित गर्दै विश्वकपमा यात्रा कायम राखेको हो। बेल्जियमले विश्वकप इतिहासकै ठूलो पुनरागमन जित मध्ये एक हात पारेको हो। यस्तै कप्तान युरी थिलेमन्सले 125 मिनटमा गरेको गोल विश्वकपमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ढिलो गोल हो। 85 मिनटसम्म 2-0 अग्रता सहित जीत नजिक पुगेको सेनेगललाई रोमेलु लुकाकुको गोलले रोकेको थियो। निर्धारित समयको 5 मिनट अघिसम्म बेल्जियम 2 पछि थियो, तर लुकाकु र कप्तान थिलेमन्सले निर्धारित समयमा गोल गरेपछि बेल्जियमले खेल 2-2 बराबरीमा पुर्याउँदै खेल अतिरिक्त समयसम्म लम्ब्याएको थियो। अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन संकेत थिएन र खेल पेनाल्टी सुटआउटतर्फ धकिलिरहेको थियो, तर अतिरिक्त समयको अन्तिम मिनटमा बेल्जियमले पेनाल्टी पायो। सेनेगलका लामिन क्यामेराले विपक्षी खेलाड़ीलाई डी बक्सभित्र लड़ाएपछि भीएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पाएको थियो, जसमा थिलेमन्सले गोल गर्दै बेल्जियमलाई 3-2 नाटकीय जित दिलाएका हुन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: कप्तान ह्यारी केन चम्किँदा इंग्ल्याण्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कंगोलाई 2-1 पराजित गर्दै इंग्ल्याण्डले अन्तिम 16 यात्रा तय गरेको हो। इंग्ल्याण्डको जीतमा कप्तान केन नायक बने। एक गोलले पछि परेको अवस्थामा उनले लगातार 2 गर्दै टोलीलाई 2-1 जित दिलाए। खेलको 7 मिनटमा ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमै इंग्ल्याण्डले बराबरी गोल फर्काउन लगातार प्रयास गरे पनि कंगोका गोलकिपर लियोनल एम्पासी बाधक बने। एम्पासीले इंग्ल्याण्डका कप्तान ह्यारी केन सहित 3 खेलाड़ीको प्रहारमा उत्कृष्ट बचाउ गरेका थिए। खेल अवधिभर नै एम्पासीले उत्कृष्ट प्रदर्शन गरे, तर दोस्रो हाफका अन्तिम 15 मिनटमा इंग्ल्याण्डले 2 फर्काए। यसमा केनले नै 2 गरेका थिए। अखिल नेपाल फुटबल संघ एन्फामाथि फिफाले लगाएको निलम्बनको असर नेपाली फुटबलमा देखिन थालेको छ। एसियाली फुटबल महासंघ एएफसीले एन्फालाई पत्र पठाउँदै फिफा प्रतिबन्ध कायम रहे आगामी 2026-27 सिजनका विभिन्न एएफसी प्रतियोगिताबाट नेपाली टोली र क्लबलाई हटाइने जानकारी दिएको छ। एएफसीले एन्फाका महासचिव किरण राईलाई पठाएको पत्रमा फिफाको 24 जून 2026 परिपत्रलाई आधार बनाउँदै एन्फा हाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि योग्य नरहेको उल्लेख गरेको छ। फिफा काउन्सिलले 24 जून 2026 लागू हुने गरी एन्फालाई अर्को सूचना नआएसम्म निलम्बन गरेको थियो। अनुपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको नेकपा संयोजक प्रचण्डको भनाई, जेएनजी आन्दोलनका क्रममा नारायण हिरी दरबार सफा गर्न लगाएको दावी। देशभर मनसुनी प्रणाली सक्रिय, सरकारी संयन्त्रहरू उच्च सतर्कतामा, जिल्ला समन्वय समिति कास्कीद्वारा प्रदेश सरकारका विकास आयोजना अनुगमन, अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने प्रमुख पौडेलको भनाई। मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै समुदाय स्तरमै सचेतना कार्यक्रम विस्तार गर्न सरकारवालाको जोड़, गण्डकी प्रदेशका 66% घरधुरीमा निजी धारा जडान, तीनै तहका सरकारको लगानी, रासोपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए 11 पदाधिकारी मनोनित हुने, इराक र खाड़ी सहयोग परिषदबीच द्विपक्षीय सम्बन्ध सुदृढ़ बनाउने विषयमा छलफल, आर्टिफिशियल इन्टेलिजेन्स चिप उत्पादनका लागि दक्षिण कोरियाली कम्पनीहरूद्वारा खरबौं डलरको लगानी घोषणा, फिफा प्रतिबन्धको असर देखिँदै निलम्बन कायम रहे नेपालले 3 प्रतियोगिता गुमाउने। मेरो 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
2: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: ओहो नासर बे, कति छाब डिजाइन बे मारेकन किन नि खनी तोला
4: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला।
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे।
4: हजुर किमे झोकोलाई नि छ्याबा मारे डिजाइन गहना चैदी मिसा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकानै घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
3: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतै र तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
6: ए साथी प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
9: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
9: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
10: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
10: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
10: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
10: सुत्केरी नवजात शिशुको हेरचाह
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
7: डाक्टर ल्याब सेवा
10: औषधि डेलिभरी सेवा
7: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89-277
11: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
12: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
11: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
12: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
11: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
12: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
11: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
15: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
14: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
14: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
14: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
15: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
17: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
18: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
17: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
18: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
17: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
19: It's a goal! Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
20: हिमस्टार फर अ कम्प्लिट होम।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, इंश्योरिंग फ्यूचर।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ फाइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: हेलो के छ तेरो खबर
9: ठिक छु यार सन्चै छस्
8: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
9: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
8: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
9: मैले पनि किन्नु छ के सँगै किनौ न
8: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
9: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या
8: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
11: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-6788
12: तन्ना आज

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो नभन 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी उपस्थित छौं। प्राविधिक साथी अरविन्द सहित म सञ्जय। आज जुलाई 2 अर्थात अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस। सन् 1994 अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ एआईपीएसको स्थापना दिवसको अवसर पारेर शुरू गरिएको यो विशेष दिन आज विश्वभर र नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सन् 1800 दशकमा घोड़ा दौड़ र बक्सिङ जस्ता कुलीन वर्गका खेलहरूको रिपोर्टिङबाट शुरू भएको खेलकुद पत्रकारिता आजको डिजिटल युगमा आइपुग्दा संचार जगतकै सबैभन्दा गतिशील, रोमाञ्चक र व्यावसायिक विधा बनिसकेको छ। खेल मैदानका भावना, खेलाड़ीका संघर्ष र समग्र खेल क्षेत्रको विकासलाई आम नागरिक र राज्यको नीति निर्माण तहसम्म पुर्याउन खेलकुद पत्रकारहरूले अहोरात्र बगाएको पसिना र कड़ा परिश्रमको कदर गर्ने दिन पनि हो आज। नेपालको सन्दर्भमा मफसलकै खेलकुदको हब मानिने सुन्दर नगरी पोखरा र समग्र गण्डकी प्रदेशमा खेलकुद पत्रकारिताको जग निकै बलियो छ। खेल क्षेत्रको विकासमा यहाँका खेल पत्रकारहरूले सीमित स्रोत र बजेटका बावजूद पनि समाचारको निष्पक्षता कायम राख्न ठूलो भूमिका खेल्दै आएका छन्। तर प्रविधिको विकास र बढ़दो व्यावसायिकतासँगै यो क्षेत्रमा चुनौतीहरू पनि थपिएका छन्। यही सर्वमा केन्द्रित रहेर आज हामी कुराकानी गर्न लागिरहेका छौं। खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरज्यूसँग हामी कुराकानी गरिरहेका छौं। समग्र खेलकुद पत्रकारको अवस्था वा खेलकुद पत्रकारिताको सन्दर्भलाई लिएर हामी कुराकानी गर्दैछौ। नमस्कार अध्यक्षज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद सन्जयजी।
1: हजुर, आज विश्व खेलकुद पत्रकार दिवस रहेको छ। यो दिवसको सन्दर्भमा चाहिँ यो दिवसको प्रतीकात्मक र व्यवहारिक महत्व चाहिँ कस्तो रहन्छ एउटा खेलकुद पत्रकारको लागि?
2: पक्कै पनि यो एकदमै महत्वपूर्ण दिन हो आज। विशेष गरी मलाई लाग्छ यो सर्वप्रथम यो 1924 चाहिँ इन्टरनेसनल स्पोर्ट प्रेस एसोसिएसन थियो र त्यहाँदेखि नै अहिले जुलाई 2 चाहिँ यो चाहिँ अहिले विश्व खेल पत्रकारिता दिवस भनेर चाहिँ मनाउँदै आइरहेको छ र आज काठमाडौँमा पनि यसै गरी मनाइएको छ, विश्वभरि नै मनाइएको छ र यसलाई चाहिँ एकदमै महत्वका साथ यहाँले भने जस्तै खेल पत्रकारका निम्ति र यो छुट्टै विदा पनि भएको कारणले गर्दा यसलाई चाहिँ आफ्नै तरिकाले आफ्नै हिसाबले चाहिँ मनाउँदै आइरहेको छ र साँच्चै भन्यो भने खेल जगतका लागि अहिले पछिल्लो समयमा त अब थुप्रै कुराहरू आएको छ, स्वास्थ्यसँग जोडिएको छ अनि यसलाई चाहिँ अहिले खेल पर्यटनसँग जोडिएको छ र त्यस कारणले गर्दा पनि अहिले यसको छुट्टै विधाको छुट्टै महत्व भएको कारणले गर्दा पनि यो एकदमै महत्वपूर्ण कुरा हो र यो खेल पत्रकारिताको यो इतिहासमा यो खेल पत्रकारको योगदान र खेलकुद क्षेत्रको विकासमा यो हामी संचार माध्यमको भूमिका जुन खालको छ नि त्यसलाई चाहिँ एकदम महत्वको साथ लिएर चाहिँ मनाउँदै आइरहेको छ सन्जयजी।
1: अब खेलकुदमा पनि अब अहिले त विभिन्न विधाहरू समेटिएका छन् होइन, तर यसको शुरूआत जसरी भयो अलिकति कुलीन खेलहरू घोडचढी लगायतका बक्सिङ लगायतका खेलहरूको रिपोर्टिङदेखि जुन शुरूआतको समय भनौँ सन् 1800 चाहिँ जुन शुरूआत भयो नि, अब आज चाहिँ डिजिटल युगसम्म आइपुग्दाखेरि खेलकुद पत्रकारिताको परिभाषालाई चाहिँ कसरी बदलिएको पाउनुहुन्छ?
2: पक्कै पनि जुन रूपमा चाहिँ यो यहाँले भने जस्तै अब जुन हिसाबले चाहिँ हाम्रा अग्रजहरूले अथवा हाम्रा योभन्दा अगाडि एक हिसाबले पुर्खै भनौँ अथवा धेरै अगाडि यो धेरै वर्ष अगाडि आइपिएस जुन यो इन्टरनेसनल स्पोर्ट प्रेस एसोसिएसन गठन भयो त्यसले के जुन एउटा उद्देश्य रहेको छ भने अब अहिले पछिल्लो समयमा त्यो बेलाको र अहिलेको बेला हेर्ने हो भने एकदमै आमूल परिवर्तन भएको छ। जुन रूपमा चाहिँ पहिलाका कुराहरू हेर्ने भने तपाईँ हामी नै अनुभव छौँ रेडियोमै तपाईँको चाहिँ कुनै एउटा अन्तर्वार्ता यसरी रेकर्ड गर्दाखेरि अथवा कुनै कार्यक्रमहरू रेकर्ड गर्दाखेरि हामीले रिटेक लिन पाइने अवस्था थिएन, एडिट गर्ने अवस्था थिएन अनि पछिल्लो समयमा यस्ता सामान्य अहिले पछिल्लो प्रविधि अनुसार चाहिँ यो कुली गीत लगायतका त्यस्ता गर्ने एआईको जमाना आइसकेको छ। यसले गर्दा पनि यहाँले भने जस्तै यसले पछिल्लो समयमा जुन यो प्रविधि मैत्री बनेको छ त्यसले चाहिँ जुन रूपमा चाहिँ पहिला का कुराहरू हेर्ने भने तपाईँ हामी नै अनुभव छौँ रेडियोमै तपाईँको चाहिँ कुनै एउटा अन्तर्वार्ता यसरी रेकर्ड गर्दाखेरि अथवा कुनै

0: हामीले कसरी सही सदुपयोग गर्ने, कसरी त्यसलाई चाहिँ अझै हामीले त्यो अनुसार चाहिँ हामी त्यसमा अगाडि बढ्ने भन्ने कुरामा चाहिँ अलिक सचेत रहन चाहिँ आवश्यकता देखिन्छ। त्यो भएको कारणले गर्दा एकदमै यसलाई चाहिँ अब तपाईँ हामी सबै अब डिजिटल युगमा डिजिटल पत्रकारिता जुन एउटा एक खालको छ त्यसमा चाहिँ अब त्यसले चाहिँ यो सिङ्गो खेलकुद पत्रकारितालाई अलिक सजिलो र अलिकति केही चाहिँ एक खालको चाहिँ नयाँपन चाहिँ थपिएको छ सञ्जयजी।
1: हजुर, अब तपाईँहरू गण्डकी प्रदेशलाई आधारभूमि बनाएर पत्रकारिता गरिरहनु भएको छ, विशेष गरेर पोखरालाई नेपालको खेलकुदको राजधानी वा हब पनि मानिन्छ। यहाँ खेलकुद पत्रकारिताको वर्तमान अवस्था चाहिँ कस्तो पाउनु भएको छ?
0: पक्कै पनि यो यहाँलाई जानकारी गराउनु पर्दा खेलकुद पत्रकारहरूको एउटा साधक संस्था एक हिसाबले भन्ने पनि पहिला यहाँ आफै पनि अवगत नै हुनुहुन्छ, अनुभव पनि हुनुहुन्छ। सबै चिजहरू, सबै व्यवस्थाहरू, सबै जति पनि अधिकारहरू चाहिँ सेन्ट्रलाइजेसन थियो, सबै काठमाडौँमै राजधानी केन्द्रित रहेको थियो। पछिल्लो समयमा जुन रूपमा संघ संस्था खोल्न पाइने अधिकार भयो, त्यही अन्तर्गत चाहिँ यस्तो खालका जस्तै नेपाल पत्रकार महासंघको चाहिँ यस खालको सुरुवात गर्थ्यो। त्यस्तै त्यस्तै कुराहरू गर्दा गर्दै बिट पत्रकारिता सुरुवात भयो। कसैले चाहिँ क्राइम रिपोर्टिङ गर्ने, कसैले खेलकुद रिपोर्टिङ गर्ने, कसैले अरू अर्थ रिपोर्टिङ गर्ने लगायत सुरुवात भयो। त्यसै अन्तर्गत चाहिँ काठमाडौँमा पनि यसको एउटा छुट्टै खालको विधा खेलकुद पत्रकार मञ्च भनेर गठन भयो र त्यस लगत्तै यहाँले भने जस्तै अलिकति पोखराको अथवा कास्कीको भूमिका अथवा पोखराको भूमिका कुरा गर्ने भने 2058 साल चैत्र 10-11 गते जस्तो लाग्छ मलाई, हामी तपाईँ यहीँ थियौँ, भर्खर भर्खर चाहिँ हामी 2-4 वर्ष भएको थियो त्यतिखेर पत्रकारिता सुरुवात गर्ने बेला। रामकृष्ण गेवाली जुन अग्रज पत्रकार हुनुहुन्छ उहाँको संस्थापक अध्यक्षका रूपमा चाहिँ उहाँले सुरुवात गर्नुभयो र त्यसै अन्तर्गत चाहिँ 10-12 हजार जम्मा भएर अहिले चाहिँ एउटा हाम्रो चाहिँ अहिले झन्नै करिब 74 जना सदस्य रहेको चाहिँ यो खेलकुद पत्रकार मञ्च छ र यसलाई सरसर्ती हेर्दाखेरि पछिल्लो समयमा हामीले यसलाई अझै कसरी गर्न सकिन्छ, तपाईँले यहाँ अलि अघि कुरा उठाए जस्तै यो पोखरा यसै पनि अहिले पर्यटक राजधानी घोषणा भइसकेको छ, यसलाई खेलकुदको राजधानी कसरी बनाउन सकिन्छ भनेर चाहिँ यहाँको स्थानीय सरकार, यहाँको प्रदेश सरकार र यहाँ अब त्यो उहाँहरूसँगै सहकार्य गरेर यहाँका जुन खेलप्रेमी जन समुदायहरूसँग पनि हामीले जुन रूपमा उहाँले चासो चिन्ता देखाउनु भएको छ त्यसैलाई नै एक खालको मूर्त रूप दिनको निम्ति चाहिँ हामीले 2072 सालमा यहाँ पनि खेलकुद पत्रकार आफै पनि मेम्बर हुनुहुन्छ, सदस्य हुनुहुन्छ, 2072 सालदेखि चाहिँ हामीले यस क्षेत्रको खेलकुद क्षेत्रको खेलाडीहरूलाई प्रोत्साहन गर्ने खेल पर्यटनलाई चाहिँ हामीले कसरी चाहिँ समर्थन गर्न सकिन्छ, कसरी अझ त्यसलाई चाहिँ खेल पर्यटनलाई अझै हामीले अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ चाहिँ जुन सन्देश श्रेष्ठ जुन कार्यवाहक अध्यक्ष हुनुहुन्छ उहाँको पालादेखि चाहिँ हामीले यहाँ पोखरा स्पोर्ट अवार्ड पनि गर्दै आइरहेका छौँ। त्यसले पनि एउटा एक खालको यो खेलकुद पत्रकार मञ्च गण्डकी जुन रूपमा 2076 सालमा चाहिँ केशव पाठक चाहिँ अध्यक्ष हुनुहुन्थ्यो उहाँ आइसकेपछि एक खालको त्यो खालको तयारी गरेर अहिले हामीले चाहिँ अलिक यहाँको खेलकुद पत्रकारहरूलाई पछिल्लोसम्म अघि यहाँले कुरा उठाउनु भयो, अब यो पछिल्लो जमाना अनुसार अथवा पछिल्लो डिजिटल प्रविधि मैत्री अनुसार चाहिँ हामीले गर्नुपर्छ भनेर त्यही अनुसार नै पनि हामीले जति आएका ट्रेनिङहरू दिने अथवा अरू के खालका सचेतना कार्यक्रम गरेर पत्रकार खेल पत्रकारको क्षमता वृद्धिका लागि चाहिँ कसरी हामीले अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले चाहिँ यो खालको कुराहरू पनि गर्दै आइरहेका छौँ र यहाँले भने जस्तै अब यो अवस्था चाहिँ खेल पत्रकारहरूको अवस्था यस्तो छ भने यसलाई चाहिँ अझ कसरी अझ राम्रो र अझ व्यवस्थित गर्न सकिन्छ भन्ने चिन्ता चासो सबैको छ र यसलाई अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ।
1: अब यहाँले अलिकति क्षमता अभिवृद्धिका कुरा पनि गर्नुभयो, उठाउनुभयो, खेलकुद पत्रकार मञ्च गण्डकीले यहाँका खेल पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिको लागि के कस्ता कार्यहरू गर्दै आएको छ र योजना के कस्तो बनाउनु भएको छ?
0: पक्कै पनि अब हामीले अब अहिले समय समुदो अनुसार हामी हिँड्न जाँदैन भने पक्कै पनि हामी पछि परिन्छ भन्ने सबैलाई महसुस पनि भएको छ। त्यही अनुसार चाहिँ पछिल्लो जमाना अनुसार पछिल्लो अनुसार जुन रूपमा मैले सुरुमा अघि पनि केही भूमिकामा भनेको थिएँ तपाईँ हामीले पहिला कति ठुलो ठुलो चाहिँ क्यासेट चक्काम टेलिभिजनमा काम गर्नेले रेडियोमा काम गर्नेले तपाईँको त्यति रेकर्ड पनि हुँदैन थियो, सिङ्गल टेक गर्नुपर्ने अवस्था थियो। तर अहिले पछिल्लो समय अनुसार चाहिँ हामी जुन रूपमा अहिले एआईको जमाना आयो, इन्टरनेट तपाईँको चाहिँ आर्टिफिसियलको चाहिँ आइसकेको छ, त्यो भएको कारणले त्यो अनुसार हामी जान

0: किनभने अब पत्रकारिता यो खेलकुद पत्रकारितामा होइन, पत्रकारिता जगत नै अब हामी पछि पर्न सक्छौँ भन्ने सबैलाई महसुस भएको कारणले गर्दा पक्कै पनि यो जुन रूपमा त्यसलाई पहुँच बढाउन जुन खेल पत्रकार र पत्रकारहरूको क्षमता वृद्धिको लागि पनि हामीले एआई सम्बन्धी ट्रेनिङ दिने, अब त्यसलाई कसरी अझ राम्रो सहज रूपमा चाहिँ परिचालन गर्न, त्यसलाई सही सदुपयोग गर्न सकिन्छ र त्यसलाई अब हामीले कसरी निर्देशन दिएर त्यसलाई अब हामीले चाहिने कुरा कसरी लिन सकिन्छ भन्ने कुराहरू सही ढंगले हामीले सिक्न पर्ने अवस्था भएको कारणले गर्दा अस्ति भर्खर मात्र पनि हामीले एआई सम्बन्धी हामीले दुई तिनवटा ट्रेनिङ यही पोखरामा सम्पन्न गरेका छौँ। त्योभन्दा अगाडि विगतका लामो विगतका समयका अध्यक्षजीहरूले पनि यस्ता खालका ट्रेनिङहरू गर्दै आउनु भएको छ र आगामी दिनहरू पनि अझ यसलाई व्यवस्थित गर्नको निम्ति र यसलाई अझ राम्रो गर्नको निम्ति र खेल पत्रकारको क्षमता अभिवृद्धिको निम्ति चाहिँ अब कसरी के गर्न सकिन्छ भन्ने हामीले जुन रूपमा स्रोत जुटाउने र यसलाई चाहिँ अब केन्द्रीय खेलकुद मन्त्रालय छ, राष्ट्रिय खेलकुद परिषद छ र यसै गरी स्थानीय तह पोखरा महानगर हाम्रो यहीँ छ, यहीँ कास्कीकै कुरा गर्ने पनि चारवटा गाउँपालिका छ, समग्र गण्डकी प्रदेशकै विभिन्न गाउँपालिकाहरूले पनि हामीले सहयोग जुटाएर उहाँहरूलाई कसरी त्यो खालको चाहिँ पछिल्लो समयको चाहिँ डिजिटल प्रविधि छ त्यसलाई चाहिँ कसरी अझ हामीले व्यवस्थित गरेर अगाडि बढाउने र खेल पत्रकारको क्षमता अभिवृद्धि बढाउनुपर्छ र समग्र पत्रकारिता क्षेत्रलाई कसरी व्यवस्थित गर्न सकिन्छ, कसरी सही युटिलाइज गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ हामी त्यो खालको योजना तर्जुमा गरेका छौँ र पछि पनि त्यसले गर्दा जुन पछिल्लो समयको युग छ, अहिले पछिल्लो समयको जुन पत्रकारिता जुन एआईको जमाना छ अथवा अहिले डिजिटल युगको पत्रकारिता छ त्यसलाई सहज रूपमा चालन र हामी त्यहीसँग चाहिँ अगाडि बढ्न सकिनेमा चाहिँ हामी त्यही अनुसारको तयारी हुन्छन् अगाडि बढ्दै त्यसैलाई आत्मसम्मान अगाडि बढिरहेको छ।
1: अब यो मफस्वलमा बसेर खेलकुद पत्रकारिता गर्नु र भनौँ न संघीय राजधानी काठमाडौँमा बसेर गर्नुमा के कस्ता भिन्नता वा के कस्ता अवसरहरू प्राप्त हुँदो रहेछन् वा के कस्ता चुनौतीहरू सामना गर्नु पर्दो रहेछ?
0: यो अलिकति महत्वपूर्ण प्रश्न छ, मैले सुरुमा पनि अघि थोरै जानकारी दिएको थिएँ, सबै एक्सेस चाहिँ राजधानी केन्द्रित, अझै पनि जुन देशमा संघीयता लागू भयो तर संघीयताको अझै पनि त्यो खालको जुन रूपमा चाहिँ हामीले त्यसको चाहिँ स्वाद चाख्न पर्ने थियो अथवा त्यसलाई चाहिँ अब हामीले चाहिँ अवसर पाउनु पर्ने थियो, ती अवसरहरू अझै पनि पूर्ण रूपमा पाइसक्न नसकेको हो कि भन्ने महसुस चाहिँ मैले गरेको होइन, धेरैको क्रिया गर्नमा पनि त्यो सुन्न सकिन्छ। किनकि कसरी भने त्यो त्यसलाई हामीले सहज रूपमा कसरी पनि अनुमान गर्न सकिन्छ भने अहिले जुन रूपमा चाहिँ अब दोस्रो कार्यकाल प्रदेशको पनि दोस्रो कार्यकाल पनि अब सिद्धिने अवस्था छ र जुन रूपमा चाहिँ संहिता अनुसार चाहिँ सबै अधिकारहरू सबै एक्सेसहरू सबै कुराको चाहिँ पहुँचहरू गण्डकी प्रदेश सरकार अथवा जे हामीले स्थानीय तहमै पाउनुपर्ने अवस्था थियो तर पनि अझै पनि जुन रूपमा त्यो प्राप्त नभएको कि भन्ने थुप्रैको गुनासाहरू अझै पनि रहेका छन्, अझै पनि थुप्रै एक्सेसहरू थुप्रै तपाईँको चाहिँ अनि सबै कुराहरू कतै अब बाहिरको अवसर बाहिर खेलकुद पत्रकार मञ्च भनेर होइन नेपाल पत्रकार महासङ्घकै कुरा गर्ने भने ती अवसरहरू प्राप्त गर्नको निम्ति हामी अझै पनि राजधानी जानुपर्ने, अझै पनि राजधानी पुगेर अन्तर्राष्ट्रिय रूपमा चाहिँ तपाईँ हाम्रो सम्बन्ध विस्तार भएको कारणले गर्दाखेरि त्यसले त्यसको चाहिँ अवसर चाहिँ राजधानी केन्द्रित जानुभयो। अब अनि हाल जानकार भर्खर मात्र चाहिँ हुँदैछ पोखरामा यत्रो अन्तर्राष्ट्रिय स्तरको पोखरा अन्तर्राष्ट्रिय विमान एयरपोर्ट बनिसकेको छ तर पनि त्यो अझै युटिलाइज नभएको कारणले गर्दा हाम्रो अन्तर्राष्ट्रिय पहुँच जति हुनुपर्ने हो त्यति हुन सकिरहेको अवस्था छैन, त्यसले गर्दा पनि सबै कुराको एक्सेस अझै पनि हाम्रो राजधानी केन्द्रित रहेको छ, त्यसले गर्दा अझै त्यसलाई चाहिँ अब राज्यले र पछिल्लो समयमा हामीले न्युजहरू सुनिरहेका छौँ न्युजमा हामी सुनिरहेका छौँ अब यो प्रत्येक संहिता फेरि खारेज हुने कुराहरू पनि कुराहरू हल्लाहरू चुनिन्छ, अलिकति बढी बोजिलो भयो यसलाई चाहिँ अलिकति राम्रोसँग चाहिँ सञ्चालन नभएको कि भन्ने खालको गुनासो राखेर त्यो कुराहरू सुन्दाखेरि तपाईँ हामी सिङ्गो खेलकुद पत्रकार मञ्च मात्र होइन सिङ्गो पत्रकार सिङ्गो आम जनतालाई पनि असर परेको जस्तो देखिन्छ, त्यो भएको कारणले गर्दाखेरि चुनौतीहरूका चाङहरू छन् र ती चुनौतीहरूको चाङहरूलाई पनि हामीले कसरी सहज रूपमा सरल रूपमा र अझ एक्सेसलाई अझै कति कसरी चाहिँ हामीले यहीँ आफ्नो घर घरमा सिंहदरबार भनेर एक खालको नारा पहिला दिएको थियो, त्यो अनुसारको अवसरहरूलाई कसरी यहाँ हामीले स्थापित गर्न सकिन्छ, त्यसलाई कसरी हामीलाई चाहिँ अवसरमा बदल्न सकिन्छ भन्ने कुराहरू जुन पछिल्लो समयमा जुन अहिले भर्खर केही पछि अब दुवै फ्लाइ दुवै रेगुलर नै यहाँबाट फ्लाइ हुँदैछ के अरे यहाँबाट चाहिँ उडान हुँदैछ भन्ने कुराहरू एउटा राम्रो सुखद खबर आयो. त्यसले गर्दा अब केही फरक पर्ने हो कि केही चाहिँ सकारात्मक सन्देश चाहिँ दिन पाइन्छ. त्यो भने अझै पनि तपाईँ हामी अनि सबै कुराहरू अन्तर्राष्ट्रिय कुनै अवसर लिनको निम्ति अब अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनको निम्ति जुन रूपमा खेलकुद पत्रकार मञ्च काठमाडौँमा भएका मेम्बरहरू अथवा त्यहाँ भएका सदस्यहरू अथवा काठमाडौँमा बसेका पत्रकारहरूले अवसर पाउनुहुन्छ, त्यो अवसर चाहिँ तपाईँ आफै पनि खेलकुद पत्रकार मञ्च एक सदस्य जिम्मा सदस्य हुनुहुन्छ, तपाईँ हामी कतिजना चाहिँ ल यहाँ गण्डकी हाम्रो खेलकुद पत्रकार गण्डकी अथवा खेलकुद पत्रकार मात्र होइन पत्रकार महासङ्घ काँची लगायत अथवा मसौलबाट को को अहिलेसम्म कतिजना चाहिँ बाहिर चाहिँ त्यस्तो खालको रिपोर्टिङ गर्ने अवसरमा अथवा अनुभव आदान प्रदान गर्ने अवसरमा को को गयो त भन्ने खालको रेकर्डहरू हेर्नुहोस् त अझै पनि औलामा गर्ने अवस्था छ. भनेपछि अझै पनि सबै कुरा के छ भने एक्सेस राजधानी केन्द्रितै छ. अझै पनि संहिता मर्म अनुसार तपाईँ हामीले अवसरबाट थुप्रै वञ्चित थुप्रै अवसरबाट हामी वञ्चित हुनुपर्ने बाध्यता आउँछ. त्यो भएको कारणले त्यस्ता खालको चुनौतीहरू कतिपय कुराहरू राम्रो राम्रो खालको अब अहिले पछिल्लो समय डिजिटल प्रविधिको जमाना आइसक्यो त्यसको त्यसको चाहिँ पहुँचमा पनि तपाईँ हाम्रो अझै कम भएको छ. अझै अझै पनि हामीले यहाँ त्यस्तो खालको दक्ष जनशक्तिहरू हाम्रा लागि चाहिँ सिक्नको निम्ति अथवा सिकाउनको निम्ति त्यस्तो दक्ष जनशक्तिहरू गण्डकी प्रदेशमा अथवा पोखरामा अवस्थित नभएको कि अझै पनि हामीले एउटा चाहिँ यही सम्बन्धी ट्रेनिङ दिन पर्यो भने काठमाडौँबाटै यहाँ चाहिँ एउटा ट्रेनर मगाउनु पर्ने बाध्यता त छ नि त होइन, तपाईँ आफै बुझ्नुहुन्छ नि त. त्यो भएको कारणले त्यस्तो खालको कुराहरू चुनौतीहरू थुप्रै छन्. ती चुनौतीहरूलाई अब कसरी हामीले सामना गरेर यहीँ दक्ष उत्पादन जनशक्ति उत्पादन गर्ने यहीँ हाम्रो पत्रकारिता ट्रेनिङ दिने खालको कुरा यहीँ चाहिँ त्यो खालको बनाउने खालको त्यो अवसर कसरी गर्ने त भन्ने कुराहरू त ती अझै पनि तपाईँ हामी यावत प्रश्न आउँछ नि. ती प्रश्नहरूको समाधान अब तपाईँ हामी सबै मिलेर एकजुट भएर अगाडि बढ्ने भने ती चुनौतीहरूलाई सामना गरेर अगाडि बढ्न सकिन्छ. त्यो भएको कारणले गर्दा चुनौतीका चाङ्गो छ. त्यो चुनौतीका बावजुद पनि तपाईँ हामी अब एक हिसाबले चाहिँ एकजुट भएर एक ताका साथ एकजुट भएर अगाडि बढेर जुन रूपमा अहिले दशौं पोखरा स्वर्णवार पनि सम्पन्न गरिसकेका छौँ त्यो एउटा खालको त त्यो पनि एक खालको अवसर जस्तै हो. त्यो चुनौतीलाई चाहिँ हामी तिर्दै अगाडि बढ्दै यहाँ पनि हामीले यहाँ मसल पनि केही गर्न सकिन्छ भन्ने खालको कुराहरू चाहिँ छ र यहाँ थुप्रै कामहरू ती चुनौती हुँदाहुँदै पनि र कामहरू अथवा त्यस्ता खालका चाहिँ सृजन एक खालको रचनात्मक ढङ्गले अगाडि बढ्ने सक्ने अवसर पनि थुप्रै छन् सञ्जयजी.
1: अब यो चाहिँ जुन तपाईँले चुनौतीको सन्दर्भलाई कोट्याउनु भयो नि अघि हामीले यसको शुरूआती चरणका सन्दर्भ कुरा गर्यौं. अब एकदम भनौ न यो क्षेत्र पनि द्रुत गतिमा अगाडि बढ़िरहेको छ. डिजिटल मीडिया र सामाजिक सञ्जाल फेसबुक टिकटक होइन यस्ता खालका प्लेटफर्मले गर्दाखेरि अलिकति द्रुत गतिमा समाचार दिनुपर्ने एउटा किसिमको होइन प्रेसर छ दबाव छ. यसले समाचारको विश्वसनीयता जुन फ्याक्ट चेकिङ होइन के कस्ता खालका चुनौती यसले थपिरहेको छ जस्तो लाग्छ तपाईँलाई?
0: जति अब पक्कै पनि हो. अब यसले गर्दा होइन त्यो अहिले पछिल्लो समयमा त अहिले यहाँले भने जस्तो जुन रूपमा चाहिँ मूल धारका खालको पत्रकारिता अथवा सञ्चार माध्यम भनौँ अथवा अहिले पछिल्लो समयमा त यहीँ अब रेडियो पत्रकारिता टेलिभिजन पत्रकारिता अब अनलाइन पत्रकारिता र तपाईँको छापा पत्रकारिता जुन रूपमा अगाडि बढ़िरहेको छ सशर्ती हेर्ने हो भने अहिले पछिल्लो समयमा सामाजिक सञ्जाल हात हातमा सबै आम जनसमुदायमा भएको कारणले गर्दा अहिले पछिल्लो समय हेर्दाखेरि नागरिक पत्रकारिताको बाढी नै आए जस्तो पनि देखिन्छ. तपाईँ हामीले अहिले जुन अहिले म रेडियो अन्नपूर्णमा कुरा गरिरहेको छु तपाईँले मलाई अन्तर्वार्ता लिइराख्नु भएको छ यो एउटा उदाहरण मात्र हो. र पछिल्लो समयमा तपाईँ हामी एउटा फिल्डमा पुगिसकेका हुँदैनौँ यो आम जनसमुदायले आफ्नो सामाजिक सञ्जालबाट चाहिँ उहाँले प्रत्यक्ष प्रसारण दिएर उहाँबाट एउटा पत्रकारिता अथवा त्यसलाई ठ्याक्कै एउटा सञ्चार माध्यमको पत्रकारिता नभए पनि उहाँले चाहिँ नागरिक पत्रकारिता मार्फत चाहिँ उहाँले पहिले चाहिँ सुसूचित गरिसकेको हुन्छ गरिसक्नु भएको हुन्छ र हामी तपाईँ हामीले हाम्रो एउटा मिडिया कर्मी त्यहाँ पुग्नुभन्दा अगाडि थाहा भइसकेको हुन्छ. त्यो भएको कारणले गर्दाखेरि पछिल्लो समयमा जुन रूपमा चाहिँ अनि यहाँले भने जस्तै अब त्यो एकदमै छ त्यो हामीले अगाडि कसरी बढाउने भन्ने कुराहरू छँदैछ र पनि अब कसरी अब यसलाई अझ र सम्मेलन गरेर कसरी अझ तपाईँ हामी अझै राम्रोसँग अगाडि बढ्ने खालका चुनौतीहरू त छँदैछन्. ती चुनौतीहरूलाई पनि अझ पछिल्लो समयमा देखिएको खास के हो त जुन इन्फर्मेसन इन्फर्मेसन कतिपय कुराहरू सामाजिक सञ्जाललाई पनि आएका कुराहरू चाहिँ यो न्युज भनेर चाहिँ मान्छेहरू आम जनताहरू कतिपय झुकिराख्नु भएको छ, त्यो भएको कारणले गर्दा त्यसले गर्दा चाहिँ हामी पछिल्लो समयमा जुन यो क्षेत्रको कुराहरू छ क्षेत्रले गर्दा चाहिँ त्यसलाई चाहिँ अब कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने चिन्ता छँदैछ। तर तपाईँ हामी एकदम चासोका छ भन्ने हो भने अब यो पछिल्लो समयको देखिएको अवसर चुनौती सबै सँगसँगै अगाडि बढिरहेको महसुस मैले गरिरहेको छु। सञ्जीवजी,
1: खेलकुद पत्रकारको एउटा दायित्व भनेको चाहिँ अब खेलको प्रबन्धन गर्नु होइन, त्यसै गरी खेलाड़ीको प्रबन्धन गर्नु त यो सधैँ छ। त्यो सँगसँगै खेलका पूर्वाधारको विकासको लागि आवाज उठाउने वा झगझगाउने यी यावत विषय पनि खेल पत्रकारको विषय नै पर्ने गर्दछ। गण्डकी प्रदेशमा चाहिँ खेलकुद पूर्वाधार जस्तै पोखरा रंगशाला वा ग्रामीण क्षेत्रका मैदानहरूको अवस्था, यसको सदुपयोगबारे तपाईँहरूले चाहिँ वा मीडियाले चाहिँ कतिको खबरदारी गर्न सकेको छ?
0: पक्कै पनि यहाँले भने जस्तै अब खेल पत्रकारिता केवल खेलको नतिजा सुनाउने काम मात्र होइन। अब हाम्रो काम भनेको खेलाड़ीको सपना, संघर्ष, अनुशासन अनि त्यसपछि समर्पण र सफलताको कथालाई समाजसम्म पुर्याउने पनि हो। यहाँले भने जस्तै यो यहाँले अघि भनिसक्नुभयो यो खेल प्रशासनमा देखिएको समस्या, पूर्वाधार सुशासन र नीतिगत पक्षलाई उजागर गर्दै सुधारका लागि कसरी हामीले जनमत निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि हाम्रो पोल्टामै छ, खेल पत्रकारहरूकै पोल्टामा छ होइन। अब यहाँले अघि नै सुरुमै पनि भनिसक्नुभयो अब अहिले चाहिँ जुन आजको डिजिटल युगमा अब खेल पत्रकारिताको स्वरूप पनि परिवर्तन हुँदै आएको छ होइन भन्नुहोस् त। त्यो भएको कारणले गर्दाखेरि यस्ता खालका कुराहरूलाई यहाँले भने जस्तै पूर्वाधारमा अब कतिपय कुराहरू यहाँ देख्न सकिन्छ। यत्रो करोडौं खर्च गरेर पोखरा रंगशाला निर्माण भएको छ, त्यसको सही सदुपयोग हुन सकिरहेको छ, त्यसको पनि खबरदारी र हामीले चाहिँ कसरी चाहिँ अब यसलाई चाहिँ सही सदुपयोग गर्नुपर्छ भन्ने लगातार रूपमा हामी निगरानीका साथसाथै त्यो खालको हामीले एक खालको सन्देश पनि दिइरहेका छौँ।
1: यो खेलकुदको जस्तै अब यो पूर्वाधारको सन्दर्भ जोडियो, खेलकुदको पूर्वाधारसँगै खेलाड़ीहरूको वृद्धि विकास र खेल जीवन पछिको सुरक्षाको सवालमा खेल पत्रकारहरूले कतिको आवाज उठाइरहेका छन्? अन्त तपाईँहरूले हरेक वर्ष चाहिँ खेलाड़ीकै यो वृद्धि विकासको लागि वा उनीहरूको प्रोत्साहनको लागि होइन यो अवार्ड कार्यक्रम पनि गर्दै आउनु भएको छ। राज्य स्तरमा चाहिँ झकझकाउनको लागि चाहिँ खेलाड़ीहरूको लागि खेल जीवन पछिको सुरक्षा सवालका सन्दर्भ वृद्धि विकासका सन्दर्भमा चाहिँ राज्यलाई नै झकझकाउने गरेर कसरी आवाज उठाउनु भएको छ?
0: यहाँले भने जस्तै अब खेल पत्रकारिता यो खेल समाचार उत्पादन गर्ने हाम्रो के अरे पेसा मात्र त होइन, यहाँले भने जस्तो ठ्याक्कै होइन। यो एक खालको खेल संस्कृति, पारदर्शिता, अझै हामीले चाहिँ कसरी निष्पक्षता, एक खालको त्यो प्रेरणाको बाहक पनि हामी हौँ। यहाँले भने जस्तो ठ्याक्कै खेलकुदको क्षेत्रको र खेलकुद क्षेत्रको खेलाड़ीहरूलाई प्रोत्साहन चाहिँ हामीले कसरी गर्ने भन्ने महत्वपूर्ण क्वेसन पनि हो। त्यसो सन्दर्भमा उहाँहरूसँगै हामीले सहकार्यमा उहाँहरूसँगै एक खालको प्रेरणामा उहाँलाई कसरी आज हामीले खेल क्षेत्रमा लगाउनको निम्ति र खेल क्षेत्रमा अझै राम्रो चाहिँ हामीले चाहिँ उपाधि हासिल गरेपछि एक खालको त्यो ऊर्जा थप्ने काम र अथवा उहाँलाई प्रोत्साहन गर्ने काम चाहिँ हामीले प्रत्येक वर्ष गर्दै आइरहेको छौँ। जो 2072 सालदेखि निरन्तर रूपमा चाहिँ जुन पोखरा ईश्वर अवार्ड गर्दै आएको छ त्यसमा हामीले विगतका समयदेखि नै खेल क्षेत्रमा लाग्ने उत्कृष्ट पुरुष, उत्कृष्ट महिलाहरूलाई हामीले एउटा एक खालको उहाँलाई प्रोत्साहन स्वरूप उहाँले खेलेको र खेलेको मेडलका आधारमा त्यो आधारमा चाहिँ हामीले उहाँहरूलाई प्रत्येक वर्ष चाहिँ एकजना उत्कृष्ट पुरुष खेलाडीलाई हामीले स्कुटर अथवा बाइक अर्को उत्कृष्ट महिलालाई चाहिँ स्कुटर हामीले चाहिँ प्रत्येक वर्ष दिइरहेका छौँ। त्यो दिनुको अर्थ के हो भने यसै गरी हामीले के पनि गरेका छौँ, उत्कृष्ट प्रशिक्षकलाई हामीले चाहिँ नगद सहित उहाँलाई सम्मान गरेका छौँ, अवार्ड गरेका छौँ। यसै गरी उत्कृष्ट उदयमान खेलाडीलाई पनि अब अझै राम्रो गर्नुहोस् है भनेर उहाँलाई प्रोत्साहन दिने गर्दै उहाँलाई पनि नगद सहित हामीले ऊ गरेर उहाँलाई चाहिँ सम्मान अवार्ड गरिरहेका छ भनेपछि त्यो गर्नुको अर्थ के हो भने खेलाडीलाई पनि हामी प्रोत्साहन गरिरहेका छौँ। किनभने उहाँले गरेको मेडलको प्रमाणपत्र उहाँले जुन रूपमा चाहिँ हामीले पछिल्लो समयमा यही वर्षमा चाहिँ हामीले के पनि गर्यो भने सन्दीपजी यो हामीले उहाँहरूलाई चाहिँ पारदर्शिता होस् र उहाँहरूको चाहिँ खेलेको सम्मान होस् भन्ने हिसाबले हामीले कार्यविधि 2082 यो कसरी सम्मान गर्ने भन्ने कार्यविधि पनि बनाइसकेको छ। कार्यविधि अनुसार ठ्याक्कै उहाँले पाएको गोल्ड मेडल अब अन्तर्राष्ट्रिय खेल कुन खेल्नुभयो, राष्ट्रिय कुन खेल्नुभयो, प्रदेशी स्तरीय खेल क्लब स्तरीय कुन कुन खेल्नुभयो भन्दा ठ्याक्कै नम्बरमा जो आउँछ र नम्बरिङ अनुसार चाहिँ आज उहाँले त्यो त्यसमा दायाँ बायाँ हुँदैन, ठ्याक्कै जोडिन्छ र उहाँले त्यही अनुसारको उहाँले चाहिँ एचिभमेन्ट प्राप्त गर्नुहुन्छ र अझ खेल्ने उहाँलाई के हुन्छ नि यो उत्साह प्रोत्साहन चाहिँ यो पोखराई सोर अवार्डमा झन् जुन सम्मान पाउनु हो भने त्यो खालको एउटा एक खालको ऊर्जा छप्ने काम चाहिँ हामीले प्रत्येक वर्ष चाहिँ हामीले समाचार लेख्ने मात्र होइन समाचार खेल समाचार मात्र मध्याहमा मात्र चाहिँ त्यो मात्र हाम्रो जिम्मेवारी होइन, खेलाडीलाई हामीले प्रोत्साहन पनि गर्नुपर्छ भन्ने उद्देश्यले प्रत्येक वर्ष के गरिरहेका छौँ। बेला बेलामा हामीले खेलाडी र जुन खेलाडीका प्रशिक्षकहरूसँग खेल सङ्घहरूसँग हामीले सहकार्यमा के पनि गर्छौँ भने उहाँहरूसँग चाहिँ अन्तर्क्रिया पनि गर्छौँ। अन्तर्क्रिया गर्ने जस्तो अब उहाँहरूले आएर हामीलाई चाहिँ यो खेल क्षेत्रको पछिल्लो समयमा अलिकति तपाईँको नियमहरू चेन्ज भएर अलिक फुटबलहरूमा पनि तपाईँ हामीले अहिले वर्ल्ड कपमा देख्यौँ पहिला एउटालाई काट दिएको फेरि अर्कोलाई काट दिएको देख्यौँ भने जुन रूपमा एकदमै चेन्ज भइरहेको छ त्यो खालको कुराहरू पनि उहाँहरूसँग निरन्तर रूपमा चाहिँ कसरी खेल क्षेत्रलाई खेलाडी खेलाडीलाई खेलमा लागेका प्रशिक्षकहरूलाई र अथवा पुराना जुन यो जीवन नै खेल क्षेत्र अर्पित गर्नुभएको छ उहाँले लामो समयसम्म 25 वर्ष 30 वर्ष 40 वर्ष अथवा आफ्नो उमेर रहन्जेलसम्म तपाईँको उहाँ चाहिँ खेल क्षेत्रमा आएका जुन खेलाडीहरू हुनुहुन्छ एकदम पुरानो चाहिँ एकदम एक खालको चाहिँ उहाँहरूले पुरानो खालका खेलाडीहरू र राष्ट्रलाई चाहिँ उहाँले जुन खेल क्षेत्र मार्फत दिएको योगदान छ त्यो कदर गर्दै हामीले लाइफ टाइम एचिभमेन्ट अवार्ड भनेर पनि हामीले उहाँहरूलाई लगाई अझै पनि तपाईँ लाग्नुहोस् है खेलाडी उत्पादन गर्न खेलाडीलाई प्रोत्साहन गर्न खेलाडीहरूलाई चाहिँ तपाईँको अझै ऊर्जा थप्ने काममा चाहिँ तपाईँहरूको ठुलो भूमिका हुन सक्छ भन्दा अझै लाग्नुहोस् तपाईँ राउन्जेलसम्म लाग्नुहोस् भन्ने त्यो खालको तरिकाले पनि हामीले त्यसरी नै अब खेल क्षेत्र न्युज मात्र लेख्ने काम होइन है हाम्रो खेलसँग अथवा अरू निर्माण लेख्नु खेलाडीलाई पनि हामी प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यले प्रत्येक वर्ष यसरी नै हामीले पोखरा स्पोर्ट अवार्ड मार्फत अरू अरू बेला पनि यस्तै खालका जस्तै आज तपाईँले भन्नु जुलाई 2 हामी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस भनेर हामीले चाहिँ यो मनाउँदै आइरहेका त्यस्तै खालका चाहिँ समयहरूमा चाहिँ विभिन्न क्रियाकलाप गरेर त्यस्तो खालको कामहरू पनि गर्दै आइरहेका छौँ।
1: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ। अब आज हामी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको सन्दर्भमा यो कुराकानी गरिरहँदाखेरि चाहिँ तपाईँहरूले पोखरामा बसेर विभिन्न गतिविधिहरू खेलकुद क्षेत्रमा लागेका खेलाडीहरू र खेल पत्रकारहरूकै वृत्ति विकासमा पनि विभिन्न कामहरू गरिरहनु भएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीको चाहिँ आगामी मुख्य योजना वा ड्रीम प्रोजेक्ट भन्ने त्यस्तो केही छ कि छैन वा तपाईँहरूले गर्नुभएको गतिविधिले होइन खेलकुद क्षेत्रमा कतिको चाहिँ प्रभावकारिता भयो भन्ने लाग्छ?
0: पक्कै पनि सरस्वती अब यसलाई चाहिँ हामीले यो गर्यौं उसो गर्यौं यसो गर्यौं यो गरेर चाहिँ हामीले यस्तो राम्रो गर्यौं भनेर हामीले आफै गुणगान गाउनुभन्दा पनि अरूको हामीले यसो सरस्वती सुन्दाखेरि चिया गफमा सुन्दाखेरि पक्कै पनि ठुलो हामीले योगदान गरेका छौँ र राम्रो काम गरेका छौँ भन्ने अरूबाट सुनिएको हुनाले गर्दा सन्देश पक्कै पनि हामीले राम्रो काम गरेका छौँ भन्ने चाहिँ हामीलाई महसुस भएको छ। त्यसले गर्दा उहाँ कतिपय कुराहरू अघि नै यहाँ मैले भनिसकेँ ऊर्जा थप्ने कामदेखि लिएर अरू थुप्रै कामहरू चाहिँ हामीले चाहिँ विभिन्न चाहिँ के कस्ता कमी कमजोरीहरू छन् त्यसलाई कसरी अझ औलाएर अगाडि बढ्न सकिन्छ अब अझ ती कमजोरीलाई चाहिँ हामीले इधर तिनलाई चाहिँ कसरी अझ न्यूनीकरण गरेर अझै ती कमजोरीलाई हुनै नदिने खालका कामहरू गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुराहरू भएको कारणले गर्दा पक्कै पनि हामीले त्यस्ता कामहरू चाहिँ राम्रो कामहरू गरेका छौँ भन्ने हामीलाई महसुस भएको छ र किनभने हामीले ठ्याक्कै हामीले यस्तो गरेका छौँ भन्ने भन्दा पनि बाहिरका जुन रूपमा चाहिँ खेल सङ्घहरू छन् खेल सङ्घका चाहिँ पदाधिकारी हुनुहुन्छ अग्रज खेलकर्मी हुनुहुन्छ अझ खेल प्रेमीहरू महानुभावहरूले निरन्तर रूपमा प्रत्येक वर्ष चाहिँ एकदम ठिक काम गर्नुभयो भनेर अब यो अझ यहाँलाई भन्न यही हामी अहिले लोकप्रिय सञ्चार माध्यमबाट म के भन्न चाहन्छु भने तपाईँको 2025,000-5,000 यो आम खेल प्रेमी जनसमुदायले तपाईँको देशभित्रका देशभित्रका यो एकदम ठिक गर्नुभएको थियो तपाईँले यो राम्रो यो कारणले चाहिँ एक खालको खेलाडीहरूलाई प्रोत्साहन थपेको छ र त्यो भएको कारणले गर्दा यसलाई निरन्तर दिनुहोस् है अझ हामीले अझै के गर्न सकिन्छ भन्ने तपाईँको थोपा तपाईँको रकम जम्मा गरेर हामीले यसरी पोखरा स्पोर्टबाट सुरुवात गरेको हो। अहिलेसम्म पनि निरन्तर रूपमा कहिले चाहिँ सहारा तपाईँको युकेले सहारा हङकङले कहिले अस्ट्रेलियाबाट कहिले जापानबाट कहिले अमेरिकाबाट पनि नेपाली जुन खेलप्रेमी दाजुभाइ दिदीबहिनीहरू हुन्छ उहाँले यस्तो त्यो माया चाहिँ जुन रूपमा चाहिँ एक टची हिसाबले चाहिँ उहाँले हामीले चाहिँ माया गरिराख्नु पर्छ यो गर्न चाहिँ अझ निरन्तरता दिनुपर्छ अहिले अझ पोस्ट बनाउनुहोस् तपाईँहरूले भन्दा चाहिँ अझै पनि हौसला प्रदान गरिराख्नुपर्छ भनेपछि पक्कै पनि हामीले राम्रो काम गरेकै कारणले गर्दा उहाँले निरन्तर रूपमा सहयोग गरिराख्नु भएको छ भन्ने महसुस चाहिँ त्यसरी गर्न सकिन्छ त्यो भएको कारणले गर्दा हामीले राम्रै काम गरेको भएको छ जस्तो लाग्छ
1: सञ्जीजी हजुर हामी अन्त्यमा आइसकेका छौं आजको यो विशेष दिवसमा चाहिँ मैदानमा पसिना बगाउने खेलाड़ी र कलम चलाउने पत्रकारहरूलाई के भन्न चाहनुहुन्छ
0: पक्कै पनि यो अब आज यो खेलकुद यो पत्रकार दिवस हो एकदमै यो हामी सबै एउटा खालको एक खालको पर्व जस्तो पनि हो यसलाई कसरी अझ सभ्य रूपमा यसलाई सन्देश कसरी दिने सन्देश मार्फत कसरी अझ राम्रोसँग मनाउन सकिन्छ भन्ने कुरा नै हो यो खेलकुदको विकासमा खेलाड़ी प्रशिक्षक र व्यवस्थापक जतिकै खेल पत्रकारको पनि महत्वपूर्ण भूमिका हुन्छ सत्य निष्पक्ष र जिम्मेवार पत्रकारिता मार्फत समृद्ध खेल संस्कृति निर्माण चाहिँ गर्नुपर्ने हाम्रो तपाईँ हाम्रो उत्तिकै दायित्व हो र सँगसँगै यो अब यो विश्व खेल पत्रकार दिवसको अवसरमा सम्पूर्ण खेल पत्रकारहरूलाई म हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु साथै अब यस्ता खालका जुन रूपमा चाहिँ यहाँले भने अब कसरी अझ यस्ता दिवसहरूमा हामीले रचनात्मक ढंगले रचनात्मक कामहरू अगाडि गरेर त्यस्ता खालका कामहरू गरेर अगाडि बढ्ने हो भने अझ राम्रो गर्न सकिन्छ भन्ने म यही भन्न चाहन्छु र यो समय र संवादका लागि जुन रूपमा यहाँले समय र संवादका लागि टाइम समय दिनुभयो र यहाँले अवसर दिनुभयो त्यसका लागि पनि रेडियो अन्नपूर्ण परिवारलाई म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु र सिङ्गो सम्पूर्ण पत्रकारिता जगतलाई र खेलकुद पत्रकारिता खेलकुद क्षेत्रलाई पनि यो आजको यो दिवसको अवसरमा म धेरै धेरै शुभकामना र पनि टक्राउन चाहन्छु र सबैको भलो पनि होस् र सबैको सबैको राम्रो होस् भनेर भन्न चाहन्छु सञ्जीवजी
1: हस् धन्यवाद नमस्कार
0: हस् धन्यवाद
1: आजको लागि कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ आज हामीले चर्चा गर्यौं अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको सन्दर्भमा चर्चा गर्यौं र विशेष गरेर खेलकुद पत्रकारको अवस्था कस्तो छ सम्भावना चुनौतीका सन्दर्भहरूलाई हामीले जोड्यौं र यो कुराकानीमा जुटिरहनु भएको थियो खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर यो कुराकानीमा जुटिरहनु भएको थियो यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु नमस्कार

0: major appliances ka AC, cooler, freeze, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550डीले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा. उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि. साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ. बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक. सम्पर्क 98434-032-29, 98028-59-321-581-871.
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ. समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ. थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा. फोन 061-591-728, मोबाइल 98560-027-29.
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 98560-81-331, 97614-11905. मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा.
6: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घाट हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
10: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
10: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Firms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा
1: सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
0: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
0: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89277 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
11: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: বাতসালিয়া পোখরা ক্লিনিক, নিউ রোড পোখরা, ফার্টিলিটি হেল্পলাইন 01-597-06-11।
1: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ, यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: भइहाल्यो होइन, वर्ल्ड कप चलिरहेछ, अब आफ्नो आफ्नो टिमलाई तपाईँहरूले पनि सपोर्ट गरिराख्नु भएको छ होला, निन्द्रै बिगारेर पनि हेरिराख्नु भएको छ होला होइन, कतिपय चाहिँ फेरि बिहानै उठेर पनि हेर्नु पर्ने छ कि यो चाहिँ कतिपय हुन्छ नि, अब अबको गेम चाहिँ हुन्छ नि अर्जेन्टिना गेम अब 3:45 बजे छ, बिहानै उठेर हेर्नु पर्यो होइन, पोर्चुगलको पनि त्यस्तै छ, यो चाहिँ 12 बजेपछिका गेमहरू हेर्नको लागि असहज भयो, बिहानको गेम अनि 9:45 देखिको गेमहरू होइन हेर्नको लागि त सहजै होला।
1: ओके, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा, अहिलेको लागि एउटा सांगीतिक कोशेली।

0: सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त BHM पढ्ने हो NTHMC-मा।
1: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त BBA फाइनेंस पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि NTHMC-मा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: ఫోన్ పాయింట్ సంఘ సదై రివార్డెడ్.
1: అయ్యని మేరు దాదుఖేర హైరాన్ భయకు సు. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 01856536, मोबाइल 9856600536.

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
4: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-6989, 452-715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 आजको यहाँको दिन शुभ रहोस् मंगल रहोस् जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनाउन भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखला सम्मका लागि बिदा हुन्छौ नमस्कार शुभ दिन
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलि ठूलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640

0: ভাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-0611
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 061-590-162-590-163।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648-572-849।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 10 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625961363।
4: एडमिशन ओपन इन इंजीनियरिंग एन्ड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Trinke, Pokhara Etkaski. Phone number 061581209. Committed to excellence in technical education.
5: Cancer ko sampurna upachar Biratnagar mai. सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
6: It's a goal! Himstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
7: Himstar, for a complete home.

0: 俺这个两天我静静，我们拉着我两个对着你叫。
1: 对了，俺还得现在蚊子在那边待着，你半夜来不是来这呢？

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032239, 98028 59321, 061 581.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 0615902175 9219.
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901062 5901063.

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857600536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कल इनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज र रातोपाती .com मार्फत एकैसाथ सुनिरहनु भएको छ। विश्वभरि नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ र हामीलाई पोखराको यो आसपासको क्षेत्र गण्डकी प्रदेशभरि लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही ठाउँहरूमा हामीलाई एफएम ब्यान्ड मार्फत पनि सुन्न सक्नुहुनेछ 93.4 मेगाहर्ज मार्फत सबै ठाउँमा हामीलाई यसै गरी सुन्न सकिन्छ। ओके तपाईँसँग कुराकानी गर्छु म स्टुडियोको टेलिफोन नम्बर 061-5340-0040 मार्फत आज पनि र यहाँलाई थाहा नै छ मेरो नाम सबिन हो र यहाँहरू सबैजना आफ्नो आफ्नै काममा आफ्नो आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला। आज मिति 2083 साल असार महिनाको 18 गते आज बिहिबार हो। अंग्रेजी तारिक अनुसार 2026 जुलाई 2 तारिक रहेको छ है त। ल यहाँलाई यो मिति अपडेट गराउनु पर्दाखेरि आज असारको 18 गते हो, बिहिबारको यो बसाईमा छौं। बिहिबारको बसाई अन्तर्गत अब खासै त्यस्तो प्रश्न मैले सोध्दिन आज, अरू पनि केही रहँदैन, एकदमै खुला रूपमा गफगाफ हुन्छ। तपाईँले कुनै गीत सुन्न चाहनुहुन्छ भने पनि रोज्न सक्नुहुनेछ र सँगसँगै केही महत्वपूर्ण जानकारीहरू पनि मैले कार्यक्रममा जोड्छु र त्यो सँगसँगै अर्को कुरा अब कुराकानीको क्रममा होइन यसो गफगाफ भइ नै हाल्छ। तपाईँले आफूलाई केही सुनाउन मन लागेको छ होइन, कसैलाई केही सुनाउन मन हुन्छ नि त, त्यस्तो छ भने पनि फोन गर्न सक्नुहुन्छ। होइन ठिक छ गफगाफ गरौँ छुट्टियौँ एउटा गीत सुनौ भन्ने लाग्छ भने पनि त्यो पनि ठिकठाक छ, एकदम गफ गर्नको लागि आउन सक्नुहुनेछ भन्छु म आज चाहिँ। त्यही नै हो कुराहरू अब पोखरा आसपासमा कुराकानी गर्नुपर्दाखेरि खासै घाम लागेको अवस्था चाहिँ छैन, पानी परेको अवस्था पनि छैन, गैराति पानी पर्यो, अब अहिले बिहान भए पछाडि पानी परेको छैन, त्यति ठूलो पानी परे जस्तो चाहिँ मलाई लागेको छैन है, किनकि यो मध्य असार को पनि अब बिस्तारै बिस्तारै माथि घड्किँदै जाँदाखेरि पोखरामा कस्तो पानी पर्थ्यो है, त्यति पानी चाहिँ परिरहेको अवस्था छैन। बरु पहिला पहिला एकदम ठूलो ठूलो पानी पर्यो यो प्री मनसुनमै, अहिले मनसुन सक्रिय भएसँगै पोखराको यो आसपासको क्षेत्रमा चाहिँ खासै पानी त्यति ठूलो होइन पुरै हुने गरेर पानी चाहिँ परेको छैन र गैराती र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी पर्यो, काठमाडौँ उपत्यका सहित अरू ठाउँमा भने हल्कादेखि मध्यम पानी परेको छ, अहिले भने पानी पर्ने क्रम केही घटेको छ, दिउँसो फेरि पानी पर्ने भनेर भनिएको छ, यो चाहिँ तराईका भेग र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा हुने भनेर भनिएको छ, यस्तै मधेस बागमती कोशी गण्डकी र तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ र बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षा र आरी घोप्टे भनिन्छ, त्यसलाई आरी घोप्टे भनेको एकदमै भीषण वर्षा कि, त्यो पानी आरीबाट पानी खनाए यसरी कि एकदम ठूलो खालको पानी पर्ने भनिएको छ। अब यो अनुमान हो, पर्न पनि सक्छ नपर्न पनि सक्छ, मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमान हो र मैले ट्राफिक अपडेट अन्तर्गत के कस्तो छ होइन, तपाईँ कतै निस्कँदै हुनुहुन्छ भने के छ सड़कको अवस्था बुझ्नुहोस् भनेर थाहा पाउनुहोस् भनेर चाहिँ मैले यहाँलाई अपडेट पनि गराइरहेको हुन्छु र अपडेट अनुसार ट्राफिक अपडेट भनौँ यसलाई होइन, किनकि सड़कको कुरा गर्दा बित्तिकै ट्राफिकको कुरा जोडिनै हाल्छ। पछिल्लो समय ट्राफिक प्रहरीले एकदमै सक्रियता देखाएको छ, एकदम खुशी लाग्छ, किनकि कोही कसैले त्यो होइन भिडियो ट्राफिक नियम उल्लङ्घन गरेका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गर्यो भने तुरुन्तै ट्राफिक प्रहरीले त्यसलाई कारवाही गरेका घटनाहरू एकदम धेरै छन् है। केही दिन अगाडि एकजना पोखराकी पत्रकार भरत कोइराला उहाँले चाहिँ यो सिद्धार्थ राजमार्गको एउटा हाइवेमा घाँसको जुन भारीमाथि एकजना महिला बसेर त्यहाँमाथि अर्को चालकले मोटरसाइकल चलाएको भिडियो राख्नु भएको थियो र त्यो भिडियो राखे पश्चात त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल पनि बन्यो होइन, त्यो हाइवेमा होइन एउटा राजमार्गमा त्यो हिसाबले होइन एउटा घाँसको भारीमाथि त्यसरी बस्नु त उचित त होइन, त्यस
को लागि प्रहरीले ट्राफिक प्रहरीले कारवाही गरेका कुराहरू पनि छन्। पोखरामा पनि तपाईँले कहीँ कतै त्यस्तो देख्नुभयो होइन, अत्याधिक मात्रामा यात्रुहरू पुरै धोकाईभरि झुन्डिने गरेर त्यस्तो लिएर हिँडेको कहीँ देख्नुभयो भने तुरन्त ट्राफिक प्रहरीमा के छ फोटो भिडियो के छ त्यो पठाइदिइहाल्नुहोस् अथवा खबर गरिदिनुहोस् 103 मा, उहाँले तुरन्त कारवाही गर्नुहुन्छ। नम्बर चाहिँ चाहियो उहाँलाई होइन, गाडी नम्बर के हो। त्यही भएर यस्ता खालका ट्राफिक नियम उल्लङ्घनका घटनाहरू अझ कडाईका साथ लागू हुँदैछन्। अब ट्राफिकको दस्तुर पनि बढ्ने भन्ने कुरा छ, हेरौँ। त्यसले गर्दाखेरि दुर्घटना न्यूनीकरणका कुराहरू धेरै आउन सक्छन्। ओके, यही नै हो कुराहरू। अब सिद्धार्थ राजमार्ग पनि एकदम निर्वाध रूपमा सञ्चालनमा छ, यो पोखरादेखि स्याङ्जा हुँदै बुटवल निस्कने पृथ्वी राजमार्ग, पोखरा काठमाडौँ राजमार्ग पनि एकदमै सञ्चालनमा छ, कहीँ त्यस्तो अवरोध केही पनि छैन। यो पोखरा बागलुङ राजमार्ग जसलाई मध्य पहाड़ी लोकमार्ग पनि भनिन्छ, यो पनि एकदमै निर्वाध रूपमा गाडी सञ्चालनमा छन्। बेनी जोमसुङ सड़क खण्ड पनि निर्वाध रूपमै सञ्चालनमा छ, खासै त्यस्तो अवरोधका कुराहरू आएका छन्। त्यति ठूलो पानी परेकै छैन कि यतातिर चाहिँ, त्यो भएर पनि होला होइन, एकदमै ठूलो पानी पर्थ्यो नि त खोइ कता हो कि पानी परेकै छैन कि। तर पश्चिम तराईका केही ठाउँमा भने एकदमै धेरै पानी परेको छ, र पानी परेसँगै फेरि अर्को पछिल्लो समय अब यो डेंगी संक्रमणको जोखिम पनि एकदमै बढ़ी छ। 1042 जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ, 2 जनाको मृत्यु पनि भइसकेको छ है त, यो पछिल्लो रिपोर्ट अनुसारको कुरा हो। डेंगू संक्रमण भनेको यो लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो, अब जोगिनुहोला, डेंगी संक्रमण अब व्यापक हुन सक्छ। त्यही भएर कुनै बेला म पनि डेंगी संक्रमण भएर त्यो अवस्थाबाट गुज्रिएको हो, त्यही भएर तपाईँ पनि विचार गर्नुहोला, एकदमै गाह्रो हुन्छ है, पहिल्यै सचेत बन्नुहोला भन्दै अहिलेको लागि के गरौं कार्यक्रममा एउटा गीत राखौं है त, त्यस पछाडि फेरि म यहाँहरूसँग कुराकानी गर्नको लागि जुट्नेछु। सुरुवातमा यो चलचित्रबाट म एउटा गीत राख्दैछु, त्रिशुली बगेर नारायणीमा झरेछ, उदित नारायण झा र साधना सरगमको आवाज, चलचित्र नेपाली बाबुबाट सुनौ एकैछिन। यो अलिक पुरानो चलचित्र हो तर पनि गजब छ कि, त्यो बेलाको याद आउँछ, सुनौ है त ल।

0: ल चलचित्र रहेको छ नेपाली बाबुबाट यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरेँ. ब्याकग्राउण्डमा बजिरहन्छ एकैछिन. तपाईँ आउनुहोस् 061-5340-40 मार्फत यदि फुर्सदमै हुनुहुन्छ र कुराकानी गर्नुको लागि यदि इच्छुक हुनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 मार्फत तपाईँ आउनुहोला. एकैछिन हामी कुराकानी गर्छौँ. 11:14 गएको छ स्टुडियो घडीमा. कुराकानी गर्नको लागि अनिहरूबाट सबिन तपाईँको साथमै छु. हामीलाई कार्यक्रम सुनेर कमेन्ट गरिरहनु भएको छ हाम्रो एकदमै नियमित श्रोता. एकदम नियमित रूपमा सुन्नुहुन्छ कि उहाँले. कहिलेकाहीँ त्यस्तो अपर्झट परे छुट्टै कुरा हो, नभए शिवकुमार विश्वकर्माले कार्यक्रम नसुनेको दिन हुँदैन, कमेन्ट नगरेको दिन हुँदैन. उहाँले लेख्नु भएको छ हामीलाई, पोखरा 10 औद्योगिक क्षेत्रदेखि, न त दुःखलाई बेच्न मिल्छ, न त दुःखलाई बेच्न मिल्छ, न त दुःखलाई किन्न नै मिल्छ. भाग्यमा जे लेखिएको छ त्यो त भोग्नै पर्छ. मैले यो चाहेको नै थिइनँ भनेर त कहाँ पाइन्छ र हजुर. शुभप्रभात. नमस्कार. नमस्कार दाई, म पनि सुन्दैछु है. पोखरा कलिन काम गर्दै रेडियो सुन्दै त्यसमाथि पनि रेडियो अन्नपूर्ण सबिन दाईको आवाजमा प्रोग्राम पोखरा कलिन सुन्न पाउँदा बडो आनन्द आउने, सुनमा सुगन्ध आउने भन्नुभएको छ. समय बितेको पत्तै नहुने कि आज मौसम शीतल शीतल छ है बिहानदेखि भन्नुभएको छ. शिवकुमार विश्वकर्माले गजब सायरी लेख्नुहुन्छ, सायरी सँगसँगै जोडिनुहुन्छ कार्यक्रम पोखरा कलिनमा सुनेर, र हामीलाई यसरी नै फेसबुक लाइभको कमेन्ट मार्फत जोडिनुहुन्छ. थ्याङ्क यू सो मच. आज पिरे पिरे सुन्ने हो र दाई भन्नुभएको छ, सुनौला के छ र होइन. अझ स्पेसल्ली गीत नै सुन्ने, तपाईँको केही कुराहरू छ भने सुन्ने, त्यस्तै त्यस्तै दिन हो आज यो बिहिबारको दिनलाई. म यसरी छुट्याएको छु र सँगसँगै साह्रै मिठो गीत सुन्न पाइयो, खुसी लाग्यो, धन्यवाद दाई भन्नुभएको छ. हो ल, सबैलाई मनपर्ने गीत बजाएछु क्या मैले, होइन त तपाईँलाई पनि मन पर्यो होला. ओके, मन परेको भए मन परेको भन्नुहोस्, मन परेन भने मन परेन भन्नुहोस् भन्न पनि पाइन्छ कि. र कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 यहाँको लागि खुला छ. अब गाउँघरतिर रोपाईँको मेसो होला होइन, खेत रोपाई कति सकियो केही भयो, पोखरा आसपासमा पनि केही ठाउँमा रोपाई हुन्छ, त्यतातिर पनि रोपाई केही ठाउँमा छ होला, केही ठाउँतिर सकिसक्यो होला. तपाईँको गाउँठाउँतिर के हुँदैछ होइन, खेत रोप्ने कुराहरू अब लगभग कतिको त सकियो पनि होला फेरि होइन, थोरै रोप्नुहुन्छ भने कोही को सुरु पनि भएको छैन होला. अब अझै पर्याप्त मात्रामा पानी नपरेको कारणले गर्दाखेरि त्यस्तै त्यस्तै छ अवस्था. अब के छ कसो छ तपाईँ आए पछाडि, कुराकानी गरे पछाडि थाहा होला. 061-5340-40 स्टुडियोको टेलिफोन नम्बर यहाँहरूको लागि खुला छ, आउन सक्नुहुनेछ. कुनै गीत संगीत सुन्न पनि मन लागेको हुनसक्छ, अथवा कि यस्तो सुनाउँछु भन्ने पनि हुनसक्छ नि त होइन, सुनाउन पनि सक्नुहुनेछ. 11:16 गइरहँदाखेरि अब यसो हेरौँ त के छन्. अघि मैले डेङ्गी संक्रमणको कुरा गर्दै थिएँ, त्यो लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो है, संक्रमण हो. पछिल्लो आवधिक रिपोर्ट अनुसार 1042 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ. स्वास्थ्य सेवा विभाग अन्तर्गतको यो रोग नियन्त्रणको महत्वपूर्ण भूमिका खेल्ने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुष 17 गतेदेखि हालसम्म 1042 जनामा डेंगु संक्रमण पुष्टि भएको हो. यो 6 महिनाको अवधिमा डेंगु संक्रमणबाट 2 जनाको मृत्यु भएको छ, र डेंगु संक्रमणबाट झापा, सुनसरी, कास्की, चितवन, काठमाडौँ, ओखलडुङ्गा, पाल्पा सहितका जिल्लामा डेंगुका बिरामी देखिन थालिसकेका छन्। तपाईँ हामी पनि डेंगुको जोखिममा छौं है, विचार पुर्याउनु होला. ल, जिल्लागत रूपमा हेर्दा झापामा 138 केसहरू छन्, काठमाडौँमा 61, सुनसरीमा 57, रूपन्देहीमा 50, कास्कीमा 44 केसहरू छन्, चितवनमा 39 केस छन् डेंगू संक्रमणका. अब गाह्रो छ, यति गाह्रो हुन्छ कि अब के गर्ने है. तपाईँले पनि विचार पुर्याउनु होला. अब घर वरिपरि पानी जम्ने खाल्टाखुल्टीहरू छन् भने, पानी जम्ने त्यस्ता भाँडाहरू छन् भने तिनलाई घोप्टाएर राख्नुहोस् होइन. टायरहरू छन् भने, टायरमा पनि लामो समय पानी जम्यो भने त्यसबाट पनि डेङ्गी संक्रमण हुन सक्छ. र सँगसँगै अब तपाईँको तिर होइन के कस्तो छ अवस्था, त्यो पानी जम्ने कुराहरू तिनलाई चाहिँ नियन्त्रण गर्नुहोस्, डेङ्गी लाग्दै लाग्दैन होइन. ल, अहिलेको लागि एकजना साथी आउनु भएको छ, उहाँलाई स्वागत गरिहालौँ. नमस्ते.
1: नमस्ते. नमस्कार हजुर सर.
0: ल हजुर नमस्कार, कहाँदेखिको बोल्नुभयो? ए मुकेश, के छ हालखबर?
1: हालखबर ठिक ठाकै छ, भर्खरै भात खाएर.
0: आहा, भात खाइयो?
1: भात खाइयो, बजाइयो
0: बजाइयो होइन. अनि के छ वालिङतिर, पानी कति परिरहेको छ?
1: अब अनि यसो तँलाई सम्झिन् भनेर फोन गरेँ।
0: एकदम ठिक ठाक, एकदम खुसी लाग्यो। पानी कतिको परिरहेको छ मुकेश?
1: पानी त्यति परेछ नि मेरो यतातिर त,
0: त्यही त त्यति परे त पानी अझै परेन कि है।
1: उता देशीतिर त नभए ठिकै भयो होला।
0: ए हजुर,
1: हाम्रोतिर चाहिँ केही परेको छैन, हामी त लेकतिर हो मेरो सर।
0: ए लेकतिर पऱ्यो है तपाईँको?
1: अहिले चाहिँ उता हाम्रो पारी गाउँतिर चाहिँ यो बिरुवा पर्छ, बिरुवातिर परिरहेको छ।
0: ए ठिक ठिक, त्यही त नि, जति पहिला पर्थ्यो त्यति चाहिँ परेको छैन जस्तो लागिरहेको छ कि मलाई नि।
1: त्यति परिरहेको छैन सर।
0: ओ, अनि के छ त अरू नयाँ नौलो गाउँघरतिर? कोदो कति रोप्नु
1: भयो?
0: चलिरहेको छ है। आज के छ काम?
1: कोदो
0: रोपाइतिर जाने है। ल ठिक छ, केही सुनाउने मुकेशले?
1: छैन
0: है। केही गीत सुन्ने?
1: गीत एउटा सुनौ न।
0: ल ल भन्नुहोस्।
1: हिजो हजुरले लास्ट टाइम बजाउनु भएको थियो नि,
0: के गीत थियो?
1: जुनकिरीको पछि लाग्दा लाग्दा जुन बिर्सेछु मिठो खान्छ भन्दा भन्दै केही भन्ने एउटा गीत रहेछ नि।
0: ए हजुर, त्यही गीत सुन्नु
1: एकदम राम्रो लाग्यो। भोलि त्यो गीत सुनौ न है।
0: ल ठिक छ, एकदम खुसी लाग्यो मुकेश, सम्झिँदै गर्नु होला अहिलेको लागि छुट्टो है त, सुन्दै गर्नु।
1: हस्
0: नमस्ते। हुनुहुन्थ्यो मुकेश गुरुङ, हामीलाई वालिङबाट फोन गर्नुभएको थियो। जुनकिरीको पछि लाग्दा भन्ने हिजो मैले अन्तिम अन्तिममा बजाएको थिएँ, अहिले त्यही गीत उहाँले सुन्न चाहनुभयो। अब यहाँ ठ्याक्कै मैले भेटिन्छ त्यो गीत त, नभेटिने होइन, यहाँ ठ्याक्कै भेटिएन होइन। तपाईँ पनि 0015 43 0040 मार्फत आउनुहोला कार्यक्रम पोखरा कलिन, यहाँले सुनिरहनु भएको छ FM ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै।

ल खासमा मैले गीत खोज्नको लागि यसो ब्याकग्राउण्डमा यो म्युजिक उठाइहालेँ। अब हाम्रो मुकेशले रोज्नुभएको गीतलाई म ठ्याक्कै बजाइहाल्छु, सुनिहालौँ, त्यस पछाडि अर्को साथीसँग कुराकानी गरौँला है त। ल ला।

0: गजब छ कि यो गीत थानेश्वर गौतमले गाउनु भएको यसका हरेक शब्दले यति मिठो भाव बोकेको छ नि होइन तपाईँले सुनिरहँदाखेरि पनि थाहा पाइसक्नु भएको छ जुनकिरीको पछि लाग्दाखेरि जुन छुट्यो कि है मिठो खान्छु भन्दा भन्दै नुनै छुट्दियो कसरी मिठो हुन्छ र नि खुसी हुन्छु भन्दा भन्दै खुसी नै छुटेपछि त के अर्थ भयो र होइन त्यही भएर यो सधैँ एउटै कुराको त्यो होइन यस्तो गर्छु भनेर चाहिँ नलाग्नुहोस् भन्न खोजेको हो कि खासमा भनेको मिठो खान्छु भन्दा भन्दै नुनै छुटिहाल्छ कि फेरि होइन यस्तो गर्छु भनेर चाहिँ लक्ष्य त राख्नु पर्यो तर पनि मैले अब एउटाको पछि लागेर यस्तो यस्तो फलानु जस्तै हुन्छु यस्तो गर्छु भनेर भन्नुभयो भने तपाईँ चिप्नुहुन्छ तपाईँ तपाईँ जस्तो भन्नुहोस् फलानु फलानु जस्तै छ कि त्यही भएर यस्तो हो नि त कुरा होइन तपाईँ तपाईँ जस्तै भन्ने हो कि फलानु जस्तो भन्ने होइन फलानु त फलानै हो नि त्यही भएर आफ्नो लक्ष्य के छ आफ्नो उद्देश्य के छ त्यसमा तपाईँ अगाडि बढ्नुहोस् तपाईँ सफल भइहाल्नुहुन्छ कि यो कुरा बुझ्नुहोस् है त अरूको कुरा गर्ने अर्को कुरा काट्ने तर्फ नलाग्नुहोस् अरूको कुरा अरूले आफ्नै तरिकाले गरिरहेको छ भने तपाईँ आफ्नै तरिकाले गर्नुहोस् न होइन अरूको कुरा गरेर तपाईँलाई फाइदै छैन होइन अरूको कुरा काटेर तपाईँलाई फाइदै छैन उसलाई फाइदा हुने हो बरु किनकि कमसेकम तपाईँले अरूको कुरा गर्नु उसलाई फाइदा भयो नि त माउथ पब्लिसिटी भयो नि त होइन त्यही भएर त्यो कुरा चाहिँ विचार पुऱ्याउनुहोस् 0165340040 मार्फत आउनुहोला मुकेश गुरुङ आउनुभएको थियो स्याङ्जाको वालिङबाट अब पालो तपाईँसँग कुराकानी गर्ने हो स्टुडियो टेलिफोन नम्बर 0165340040 मार्फत हामी कुराकानी गर्ने क्रममै छौं यहाँहरूसँग कुराकानी गर्नुको क्रममा अबको क्रममा मैले राख्दैछु यति बेला क्रममा फेसबुक लाइभका कमेन्टहरू अघि हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ नौडाँडाको शिला टेलरदेखि कृष्ण परियार हुनुहुन्छ नमस्कार नमस्कार हजुर म गाउँमा छु यता त डम्म कुहिरो लागेको छ पानी पर्ने सम्भावना छ भर्खरै खाना खाएर बसेको सबै रेडियोका मित्रहरूलाई सम्झन चाहन्छु भनेर हामीलाई कृष्ण परियारले नौडाँडाको शिला टेलरदेखि सम्झिनु भएको छ एकदम खुसी लाग्छ कृष्ण थ्याङ्क यू सो मच सम्झिँदै गर्नुहोला एकदमै हाम्रो नियमित श्रोता रेडियो सुनिरहनुहुन्छ होइन त ओके अर्को साथी हुन्छ पानी शिवकै कमेन्ट रहेछ म किचनमा जोड्छु है त कोही साथी आउनुभयो टेलिफोन लाइन मार्फत उहाँलाई स्वागत गरौँ नमस्ते
1: हेलो सबिनजी गुड मर्निङ नमस्ते
0: गुड मर्निङ गणेश के छ हालखबर आरामै हुनुहुन्छ
1: हजुर एकदम आरामै छु हाम्रो स्याङ्जाको मुकेश गुरुङ काशीको
0: गणेश गुरुङ है अनि यता हाम्रो अर्को नि आउनुहुन्छ सुमन गुरुङ राम बजारको
1: दाई नै हुनुहुन्छ होला
0: अनि के छ माटे पानीतिर गणेश
1: हजुर ठिकै छ एकदम उहाँ उता लामो चौरबाट आउनुहुन्थ्यो नि के गुरुङ भन्ने त्यहाँ कमेन्टमा आउनुहुन्छ नि
0: ए धीरबहादुर गुरुङ
1: धीरबहादुर गुरुङ दाई शेरबहादुर गुरुङ दाई उहाँ अस्ति आउनुभयो त्यो उता माधि गाउँपालिकाबाट
0: अमरध्वज गुरुङै हो
1: अमरध्वज गुरुङ
0: गुरुङै बाउले त भयो रेडियो अन्नपूर्णमा है
1: बाउले त भइरहेछ है
0: ठिक छ एकदम राम्रो हो
1: हजुर अरू सबै ठिकै छ म जस्तै हुनु पर्यो अरू कसै जस्तो हुनु भएन भन्दै हुनुहुन्थ्यो
0: कस्तो हो कुरा कुनै
1: अब त्यो अब आफू त आफ्नो त्यस्तो अरू धेरै घटनाहरू नि सुनिरहेको छु भन्नाले अब फेरि हामीले घरमा हाम्रो बाबा नानीहरूलाई ऊ फलानाको फलाना हेर्दा फलाना कति के गरिसक्यो ऊ कति पढिसक्यो ऊ कति घरमा कति काम गर्छ फलाना जस्तो नगर्ने हो त्यस्तोहरू नि आउँछ क्या घरबाट त्यस्तो कुरा नि होइन
0: त्यो त अरूले सम्झाउने कुरा भयो आफूले आफूलाई राख्दाखेरि
1: घरमा क्या प्यारेन्ट्सहरूले
0: होइन त्यो त आउँछ नि त्यो त अब प्यारेन्ट्सले बच्चालाई उदाहरणको रूपमा लिनु छुट्टै कुरा हो तर आफूले सोच्दाखेरि आफू त आफू जस्तै हो नि त अरू जस्तो अब मैले अब होइन एउटा अरबपति जस्तो हुन्छु भनेर त्यो त्यस्तो ठुलो कल्पना गरेर म कहिले हुनै सक्दिनँ कि होइन मैले आफ्नो क्षमता आफ्नो दक्षता जे छ म त्यसमै अगाडि बढ्ने हो कि होइन
1: बढी
0: एकदम हाई थिङ्किङ भयो भने पनि मान्छे एकदम डिप्रेसनमा जाँदो रहेछ कि
1: अब
0: ओभर थिङ्किङ भनौँ न यसलाई
1: पढ्न अलि ऊ छ उसको फेरि अर्कै खुबीहरू होला ऊ जस्तो किन नपढेको त्यस्तो भन्छ अनि त्यही भएर फेरि उनीहरूको नि बच्चाहरूको नि ऊ हुन्छ नि त स्ट्रेसहरू हुन्छ बच्चाहरूको मानसिक समस्या नि धेरै हुन्छ नि त बच्चाहरूलाई त्यस्तो समस्याहरू नि आउँछ
0: जस्तो कि अब तपाईँकै छोरीको कुरा गरौँ तपाईँको छोरी मेडिकल क्षेत्रतिर हुनुहुन्छ उहाँलाई अब अरू ब्याङ्किङ सेक्टर मन नपर्न सक्छ पढ्नको लागि होइन उहाँको इच्छा उहाँको रुचि भनेको मेडिकल सेक्टर हुन सक्छ तपाईँले जबरजस्ती ब्याङ्किङतिर लगेर त उहाँलाई त त्यो त काम भएन त
1: त्यो त भएन त्यो भएर त्यो प्यारेन्ट्सहरूले त्यस्तो नभन्नु होला भन्छ कि बच्चा अब जुन उसको नि अब अरू उसले अब गाउन सक्ने कला हुन्छ नाच्न सक्ने ऊहरू हुन्छ होइन उसको उसलाई जे छ ऊ फलान जस्तो हुनु पर्दैन भनेर किनकि ऊ तपाईँले भनेको चाहिँ ऊ त उयो हो नि उसको आफ्नै हो ऊ फलानाको छोरी उनीहरूको त्यस्तो गर्यो भने उनीहरूको अर्कै छुट्टै हो किनकि त्यो आफ्नो आफ्नैमै आफ्नो जे खोबी छ त्यहीमै हुन्छ होला भन्ने कुरा
0: एकदम एकदम राम्रो अब मलाई अब अरू काम गर भनेर अब अरू काम गर भनेर मैले सक्दिनँ नि त त्यस्तै हो नि त मेरो आफ्नो क्षमता जे छ मैले गरिराखेको काम जे छ त्यही नै गर्ने हो मैले होइन मलाई अब अरू इलेक्ट्रिसियन काम गर होइन अरू अरू काम गाडी चलाउने काम गर भनेर भन्यो भने त होइन मलाई त कामै कुनै अर्थै छैन त्यसको होइन त्यही भएर आफूलाई जुन कुराको काम गर्ने इच्छा छ जुन काम आफूलाई ठिक लाग्छ जुन काम गरिरहेको छ त्यो नै उसको लागि राम्रो हो कि मै हो तपाईँ नै हो कि होइन
1: त्यही त नि त्यो यस्तो यस्तो घटनाहरू धेरै घट्दो रहेछ इन्डियातिर त्यो मनोहर कहानीतिर
0: महत्वकांक्षी मान्छे भनेको बढी महत्वकांक्षी हुनु हुँदैन कि मेन भनेको
1: त्यही हो मेन
0: त्यो भयो भने गाह्रो हुन्छ भन्ने कुरा उयो अघि के अरे मिठो खान्छु भन्दा भन्दै नुनै छुट्छ त्यस्तै जस्तो राम्रो जिउँछु भन्दा भन्दै जिन्दगी सकिएको थाहै हुँदैन कि
1: थाहै हुँदैन नि भन्ने
0: होइन अब हामीले अब हाम्रै साथीहरू कोही कहाँ कहाँ पुग्नुभयो विदेश हुनुहुन्छ कोही के हुनुहुन्छ होइन उहाँहरू घर परिवारसँग हुनुभएकै बस्नुभएकै बस्नु पाउनु भएको छैन यो समय फेरि उहाँहरूको आउँदैन नि त होइन हो कि होइन त्यही भएर मिठो खान्छु भन्दा भन्दै उहाँहरूले जिन्दगी नै जिउन छुटाइहाल्नुभयो हामीले कमसेकम आफ्नै परिवारसँग बसेर आफ्नै ठाउँमा बसेर अब कमसेकम रमाएर त बसिएको छ नि होइन त
1: जिन्दगी अब कति मैले धेरै पटक नि भनिसके होला एक पटक आउने जिन्दगी हो होइन आफूलाई चाहिने त अलिअलि
0: त्यो त हुनै पर्यो आफूलाई चाहिने त हुनै पर्यो
1: आफूलाई चाहिने अब अलिअलि सेभिङ भयो भइहाल्यो नि त्यो
0: त्यही भएर यस्तो हो जसले गर्यो उसैको लागि हो कि तपाईँले गर्नुभयो तपाईँकै लागि हो तपाईँले मेरो छोरालाई मेरो छोरीलाई यस्तो उस्तो भन्नै पर्दैन राम्रोसँग पढाइदिने हुर्काइदिने आफ्नो खुट्टा सबै आफै उभिन्छ नि होइन सकिहाल्यो नि त्यही भएर तपाईँ जसले जिउन जान उसले जिन्दगी जियो
1: यो पालिको जिन्दगीमा त्यो मानसिक समस्याहरू लिएर यस्तो समस्या छ उस्तो समस्या छ भनेर बाँच्नु भन्थ्यो ऊ गर्नुभन्दा त्यो समस्यासँग जुधेर भए पनि एक बारको जिन्दगी हाँसी खुसी बाँच्नुपर्छ भन्ने जस्तो लाग्छ
0: एकदम सही कुरा गणेश यो एकदम राम्रो कुरा उठाउँ भन्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद फेरि फेरि पनि कुराकानी गर्दै गरौँला एउटा गीत कुनै सुन्ने हिजो भेटिएन तपाईँले भनेको गीत
1: ल त्यो कन्दारा चाहिँ त्यो पुरानो गीत तिमी पारी भन्ने सुनाइदिनु नि त त्यो
0: तिमी पारी ओके ल हुन्छ
1: ग्रीन सन एभरग्रीन सङ
0: ल हुन्छ यो गीत एकैछिनमा बज्नेछ भन्ने अहिलेको लागि छुटौँ है त
1: ल हुन्छ
0: नमस्ते उहाँ हुनुहुन्थ्यो गणेश गुरुङ हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो एकैछिन कमर्सियल ब्रेक
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587263 र 553834।
4: होम केयर सेवा होम केयर सेवा।
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98560972।
0: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560972।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।

चालिस यहाँको लागि खुला छ। फेसबुक लाइभमा पनि हामीलाई धेरैजना साथीहरूले कमेन्ट गरिसक्नु भएको छ। करोडकै कुरा गर्नुभयो सबिन दाईले, चित्त बुझ्यो भन्नुभएको छ। शिवले पानी परेको छैन, खेत पनि छैन, ढुक्क छ, 2500 फल्ने चामलको बोरा घरमै ल्याउने हो दाई भने। गफाडी केटीले एकदम सम्झिनु भएको छ, उहाँलाई पनि थ्याङ्क यू सो मच है त। ल सबैजनालाई थ्याङ्क यू सो मच कुराकानीको लागि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत तपाईँको सहभागिता लिने कार्यक्रम पोखरा कलिनमा छौं हामी। डेंगी संक्रमणको जोखिम पनि छ, विचार गर्नुहोला। मैले बारम्बार भनिरहेको छु, कैलाली र कञ्चनपुरका धेरै स्थानमा डुबान भएछ। अब के भएछ त भन्दा, संसद भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधि सभाको लाइभ प्रभावित भएछ। यो त मिलाउनु पर्ने हो नि होइन, किन यस्तो गरिएछ? ल अरू के छ त कुराहरू? अब कुराकानीको लागि यहाँहरू आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत। बाँकेमा रोपाई गर्न आकाशे पानीकै भर पर्नुपर्ने भएछ, यो पनि दुःखद कुरा हो। के गर्ने होइन, कुलो लैजाने यताउता काम भयो भने पो बल्ल सहज हुन्छ। आकाशे पानीले कति साध्य हुन्छ, पानी परेन भने त फेरि खेत त बाँझै पो रह्यो त होइन। ल अब कुराकानी गर्नको लागि स्टुडियो टेलिफोन नम्बर 061-543-0040 यहाँहरूको लागि त खुला नै छ। तपाईँ आउनुहोला टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि, हामी एकदमै तम तयार छौँ। र पोखराका एकदमै पुराना पत्रकार केशव पराजुलीको हिजो मात्र निधन भएको छ, यो एकदम दुःखद खबर भन्नुपर्छ। एकदमै पुरानो पत्रकार पोखराका, तपाईँ सबैजनाले नाम सुन्नु भएको थियो होला होइन? ओके, उहाँको हिजो मात्रै निधन भएको छ, उहाँ नदीपुर पोखरामा बस्नुहुन्थ्यो। ओके, अरू यस्तै छ हालखबर। अब कुराकानी गर्ने क्रममै छु म, टेलिफोन लाइन खुला छ, यहाँहरू आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत। यो बेलामा हामी छौँ, यो स्पेसल्ली बर्खाको बेला हो होइन, अब सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। अब आज यो बिहिबारको बसाइ अन्तर्गत रहेर हामी कुराकानी र सँगसँगै यसो गफगाफ सँगसँगै जोडियौँ। अन्तिममा पिरे पिर सुनेर छुटिनु पर्ला जस्तो लाग्यो है, 11:51 पनि गयो। पिरे पिर भन्नुहुन्छ हाम्रो ओके हाम्रो शिवले होइन, अब यहाँ अर्कै गीत आयो, फेरि यहाँ अर्कैतिर गयो, फेरि है गाह्रो छ यहाँ ठ्याक्कै सिस्टममा भेटाउनको लागि। ल ठिक छ, गीत भेटियो कि भनेको भेटिएन है। पिरै पिर भने कसले गाउनु भएको? 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ। अन्तिम अन्तिममा छौँ, स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ, यहाँहरू आउनुहोला। मैले ठ्याक्कै भेटाउनै सकिनँ है, थोरै ब्याकग्राउन्ड टोन नै उठाउनु पर्यो।

ओके गणेशले रोज्नु भयो गीत यही नै होला है सायद यही बजाएँ कि मैले गणेश ल ठिक छ नभए फेरि अर्को सुनाउनु जसकन्द्रा बिहानबाट नै हो यो यहाँ समक्ष हामी कार्यक्रम पोखरा कलिनमा छौँ र दुईजना साथीहरूसँग कुराकानी भइसकेको छ बाँकी समय कुराकानीको लागि मैले छुट्याएको छु स्टुडियोको टेलिफोन नम्बर 01635340

ल यो मैले खोजेर भेटिसक्दाखेरि बल्ल यो गीत गाउने मान्छेको नाम आयो कि मलाई भूपु पाण्डे भनेर होइन ठिक छ ल सबैजनालाई थ्याङ्क यू सो मच आज रेडियो सुन्नुभयो र फोन गर्नुभयो हामीलाई मुकेश कुरुङ वालिङबाट गणेश कुरुङ माटेपानीबाट त्यस्तै हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभयो गोफाडी केटी शिवकुमार विश्वकर्मा कृष्ण परियार लगायत सबै सबैलाई थ्याङ्क यू सो मच यहाँहरूको दिन शुभ रहोस् शुभ तरिकाले लाभ भएर बितोस् जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला मध्याह्नको 12 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-263 र 5 54-834।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: ओहो नासर बे, कति छाब डिजाइन बे मारेकन किना नि खनि तोला
2: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुनादी तोला
1: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुबल तुई भिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ता क्रिबा जाल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
1: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5508-15 98560-35815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
4: डिजिटल ठगीबाट बचौं।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि डेवलपमेन्ट बैंकको पहल

0: होइना रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसो
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032239 98028959 0165188171।
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई। कालिका बहुमुखी क्याम्पस कालीपोखरीको बीबीएस, बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित, योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385, 98-560-83-85। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: मम्मी गर्मी भयो के, चिसो पिउन,
5: पिउनलाई चिसो उठाउ हर्ने,
4: गर्मीमा नयाँ ट्विस्ट,
5: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
4: चिसो हर्ने।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्क सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउ न, पिउ नलाई चिसो उठाउ हरे
2: हरे
1: गर्मी मनाया से रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: चिसो हरे

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 8 34।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हरले,
2: हरले
1: गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स,
2: चिसो हरले।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
1: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ.
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165713163582844 वेबसाइट www.lagrandi.edu.np.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ.
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार. 1 GBPS सम्मका प्याकेजको बहार. स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा. हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा. छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई.

0: फेस्टल आइबेर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-61-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: वरिष्ठ न्युरो फिजिसियन पोखरामा।
3: काठमाडौँ वीर हस्पिटल का न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3D मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: Mommy, garmi bhaiya ke chi so piuna.
1: Piuna lai chi so uthao hale.
2: Hale? Garmi manaya quick.
1: Refreshment ba, nutrition meet
2: chi so hale.
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। कालिका बहुमुखी क्याम्पस काली पोखरीको BBS, BA र BED मा नयाँ भर्ना सम्बन्धी सूचना UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि BBS, BA र BED मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-358 98-560-8385।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061-590-162-590-163।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
7: जिन्दल लेखेको पाइप मात्र खरिद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2-77।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला दिउँसोको 2 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu samanharu ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383769 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: सुवर्ण अवसर
4: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 0161 590 162 590 163।
6: फिस्टुला आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टुला हस्पिटलमा खुलेको फिस्टुला आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टुला आयुर्वेद केन्द्र, फिस्टुला हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0161 450 424, 98084 46525।

0: पागल म बन सक्छु।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648-572-849।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: गर्मी भाई के ची सो प्यूना
1: प्यूना लाई चीसो उठाओ हॉले
2: हॉले
0: गर्मी मनाया तो
1: रिफ्रेशमेंट पार न्यूट्रिशन मीट
2: चीसो हॉले
3: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: नाचेर कति छाप डिजाइन बे मारै गन किनानी खनि तोला
1: खनै बिबा नाचर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब यार मोहै
0: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान मि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-4-11-777 मोबाइल 98-5-60-99-77 के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-5-91-728 मोबाइल 98-5-60-027-29
5: यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति ढेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
6: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमाउ गाउँ सहर फरर।
0: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
5: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले। गर्मीमा नयाँ ट्रेन्ड रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स।

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले

0: युवाजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, को निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउ न
2: पिउ न लाई चिसो उठाउ हर्ने
3: हर्ने गर्मी मनाया ट्विस्ट
2: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
3: चिसो हर्ने

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: Home care seva, home care seva.
1: Hello home care, doctor nurse, caregiver ko seva aayo ghar ghar.
0: Ki hajur ko ghar ma briddha ama buba, baje bajai, dirghakalin rog, bimari wa, apangata bhayeka parivar ka sadasyalai, vishesh hercha chahincha, ra aafno pesha, byabsay ra badhyata le, parivar janlai, paryapta vishesh hercha ra samay dina milireko chaina.
1: Hamra daksha ebam anubhavi nurse, caregiver ra doctor harule, gharai ma pradan garne, vividh swasthya seva le, seva grahi ra parivar janlai shanti ra nishchintata pradan gardacha.
0: Hamra seva वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569977
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98829531061581
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274265752

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो
2: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए राम्रो हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्छन् त डाक्टर?
1: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज। पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-27-29।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्ले
9: हर्ले
8: गर्मीमा नयाँ फ्रेस रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हर्ले।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: होम केयर सेवा होम केयर सेवा
12: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
9: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9857987।

0: राष्ट्र बैंक बाट इजाजत प्राप्त ग वर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
2: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई
4: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
3: रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी? यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
1: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मम्मी गर्मी भयो के, चिसो पिउना पिउनालाई चिसो उठाउ हरले
3: हरले गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिट
3: चिसो हरले।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।

0: ओएल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस फाइव नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0165917828 मोबाइल 98560027929

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ।
6: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 0615872 र 5 53 8 34।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: گرمی پای که چیست و پیونه
1: پیونه لای چیست و اتاو هاله
0: هاله گرمی منای اتوی
1: ریفرشمنت با نیوٹریشن میت
0: چیست و هاله
2: घरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ
3: ई सेवा सबै सधैँ सँगै
0: खुट्टु खुट्टु पियो या सिपमा रमायो अब गर्ने लागि चिसो हुने चिसो हुने
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
0: चिसो हुने।

0: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856899277।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटल को एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
1: नाइन्टी थ्री पोइन्ट फोर।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256 5375256।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: सहित गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: रेडियो अन्नपूर्ण 93.4
1: 2000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
2: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएफ क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएफ क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएफ क्यापिटलको वेबसाइट lskapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: रेडियो अन्नपूर्ण 93.4

दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ।

0: वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सार्वजनिक गाड़ीको भाड़ा 2% घट्यो, नयाँ भाड़ा दर बिहिबारदेखि लागू। देशभर बीचैमा पढ़ाई छाड्ने बालबालिकाको संख्या बढ़दै विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपूर्ण। पोखरामा युथ फेस्टिभल आयोजना, 6 जना युवा पोखरा युथ एक्सिलेन्स अवार्डबाट सम्मानित। कास्की पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा, अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले 8 जना भिक्षुको ज्यान गयो। कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक र विश्वकप 2026मा पोर्चुगल र क्रोएसिया पहिलोपटक आम्ने सामने हुँदै रामघाटी एफसीले जित्यो बादल मेमोरियल फुटबलको उपाधि। सरकारले अन्तर्प्रदेश चल्ने सार्वजनिक गाड़ीको भाड़ा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तर्प्रदेश सार्वजनिक गाड़ीको भाड़ा समायोजन गरेको हो। विभागले आज सूचना निकालेर सार्वजनिक गाड़ीको भाड़ा 2% घटेको जानकारी गराएको हो। यसअगाड़ी सार्वजनिक गाड़ीको भाड़ा दर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेकोमा अहिले घटेर औसत 192.83 रूपियाँ कायम भएको छ। यो गिरावट प्रतिशतको आधारमा झण्डै 18.23% हुन आउँछ। वैज्ञानिक भाड़ा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा त्योभन्दा धेरैले घटबड हुँदा स्वचालित रूपमा भाड़ा समायोजन गर्नुपर्ने व्यवस्था छ। तर इन्धनको मूल्य 18% भन्दा धेरैले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाड़ीमा 2% मात्र भाड़ा घटाएको छ। विभागका अनुसार यसअगाडि इन्धनको मूल्य बढ़दा वैज्ञानिक प्रणाली अनुसार 9.8% 14.3% भाड़ा बढ़नुपर्नेमा 5% मात्रै बढ़ाएको कारण अहिले घटाउँदा पनि त्यही दरमा घटाइएको हो। यो नयाँ भाड़ा दर आजैदेखि लागू हुने विभागले जनाएको छ। देशभर बाल विकासमा भर्ना भएका बालबालिका मध्ये अधिकांशले बीचैमा कक्षा छान्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीचैमा पढ़ाई छाड्ने विद्यार्थीको संख्या डर लाग्दो रूपमा बढ़दै गएको हो। केन्द्रले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा 1मा भर्ना भएका करिब 9 लाख विद्यार्थी मध्ये माध्यमिक शिक्षा परीक्षामा करिब 5 लाख मात्रै विद्यार्थी सहभागी हुने गरेका छन्। यो तथ्याङ्कलाई हेर्दा करिब 50% विद्यार्थीले कक्षा 10सम्मको पढ़ाई पूरा नगरी बीचमै छोड्ने गरेको देखिएको छ। केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरले विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपूर्ण रहेको बताउनुभयो। उहाँले कक्षा 1मा 8,79,470 बालबालिका भर्ना भएकोमा एसी परीक्षामा भने 4,57,000 मात्रै सहभागी भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार त्यसमध्ये पनि कक्षा 12मा आइपुग्दा सो संख्या 3,38,000 झर्ने गरेको छ। उहाँले अहिलेको अवस्थामा विद्यार्थी संख्या बढ़ने सम्भावना नरहेको स्पष्ट पार्दै हिमाली तथा पहाड़ी जिल्लामा झड घट्दो क्रममा रहेको बताउनुभयो। निर्देशक सिंहले आधारभूत तहमा शिक्षक संख्या आवश्यकता भन्दा धेरै रहेको तथ्याङ्क समेत प्रस्तुत गर्नुभयो। सामुदायिक तर्फ आधारभूत तह कक्षा 1 देखि 8 सम्म 2,82,926 जना र माध्यमिक तहमा 77,280 जना शिक्षक कार्यरत रहेका छन्। माध्यमिक तहमा शिक्षक दरबन्दी अपुग रहेका पनि आधारभूत तहमा भने बढ़ी देखिएको उहाँले दावी गर्नुभयो। संस्थागत तर्फ भने कुल 1,82,482 जना कार्यरत रहेको देखिएको छ। पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पोखराको निजी तथा सामुदायिक शैक्षिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो। उहाँले विद्यालयका जग्गाको विषयमा देखिएका विवादको बारेमा समेत प्रकाश पार्नुभएको थियो। कार्यक्रममा प्याप्सन कास्कीका अध्यक्ष सदानन्द गौतमले निजी विद्यालयलाई अंकुश लगाएर सामुदायिक तथा सरकारी विद्यालयलाई सफल बनाउन सकिने रहन्छ भन्ने प्रमाणित भएको दावी गर्नुभयो। जहिलेसम्म जनताको विश्वास राज्यप्रति रहँदैन त्यहीलेसम्म यस्तो अवस्था रहिरहने भन्दै पोखरा महानगरपालिकाका निजी विद्यालयमा 60% विद्यार्थी अध्ययनरत रहेको उहाँले दावी गर्नुभयो। एनपीएफसन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले निजी शिक्षामा कर लगाउँदैमा शैक्षिक गुणस्तर र आकर्षण नबढ़ने बताउनुभयो। उनीहरूले सरकारी विद्यालयप्रतिको सोचमै परिवर्तन आवश्यक रहेकोमा जोड़ दिएका थिए। कार्यक्रममा
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका उपसचिव विमला कुमारी शर्मा, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका निमित्त प्रमुख टंकराज बराल, मासुपुश्री गाउँपालिका शिक्षा अधिकारी सम्झना पोखरेल, अनुपुटा गाउँपालिकाका सहायक शिक्षा अधिकारी निर्मला केसी, पत्रकार कमल पौडेल अथक, यदुनाथ बन्जारा, सुभाष पौडेल, गोविन्द सुवेदी, दिननाथ बराल, सूर्य परियार, गौरीशंकर मावी, हम्जाका प्रधानाध्यापक नारायणी गौतम लगायत शिक्षा पत्रकार समूहका प्रकृति अधिकारी र संजीव घिमिरेले शैक्षिक क्षेत्रमा देखिएका समस्याको बारेमा केन्द्रको ध्यान आकर्षण गराउँदै सुझाव कार्यान्वयनमा गम्भीर बन्न आग्रह गर्नुभएको थियो। कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई कास्कीका निमित्त इकाई प्रमुख टंकराज बरालको अध्यक्षतामा भएको हो। युवा उद्यमशीलता सशक्तिकरण र शिप विकासको क्षेत्रमा क्रियाशील छजना युवाहरूलाई पोखरा महानगरपालिकाले पोखरा युथ एक्सलेन्स अवार्ड 2083 सम्मान गरेको छ। नगर युवा परिषदद्वारा आयोजित युथ फेस्टिभल 2083 अवसरमा नगर प्रमुख धनराज आचार्यले उनीहरूलाई अवार्ड प्रदान गर्नुभएको हो। पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राणा मगर, पर्यटनतर्फ प्रतीक बहारी, समाजसेवातर्फ सतीश पुन, युवा उद्यमशीलता नवप्रवर्धन तथा रोजगारीतर्फ नवज्योति सुवेदी, खेलकुदतर्फ नारायणी भण्डारी र अपाङ्गता क्षेत्रको सशक्तिकरणमा क्रियाशील सन्ध्या सुवेदीलाई युथ एक्सलेन्स अवार्ड 2083 प्रदान गरिएको हो।

कास्कीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्लाको रूपमा घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी बिहिबार जिल्ला समन्वय समिति कास्कीमा एक समारोहका विश्व घोषणा गरिएको हो। यसअगाडि कास्कीका पाँचवटै पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अवसरमा जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलले सो अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षलाई आभार व्यक्त गर्दै सबै तहको जनप्रतिनिधिहरू र आम जनताको साथले नै अभियान सफल भएको बताउनुभयो। स्वस्थ नागरिक नै भावी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा अहिलेका बालबालिकाको स्वस्थ अवस्थाको लागि सुरक्षात्मक उपाय खोप नै प्रभावकारी भएको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौला, मन्त्रालयका अतिरिक्त सचिव खिम बहादुर खड्का, जीसच कास्कीका उपप्रमुख सरिता माल, जिल्ला खोप समन्वय समिति सदस्य सचिव मधुरजी ढकाल, जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले अभियान सफल बनाउन खेलेको भूमिकाको चर्चा गरेका थिए। सो अवसरमा अभियान सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा सेवा अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो। सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समयमा बीबीसी नेपालीमा आबद्ध रावलले यसअगाडि ग्यालेक्सी टेलिभिजनमा पनि काम गर्नुभएको थियो। यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ। यसै गरी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीलाई सरूवा गरेको छ। बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 र शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने एग्रीमेन्ट अण्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ दि सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज विन्डो नेशनल जुडिस्टिक्सनलाई अनुमोदनको लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। सरकारले राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्नुको साथै राष्ट्रिय विज्ञापन नीति 2083 पनि स्वीकृत गरेको छ। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकोले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभएको छ। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र 02001 ख 1055 नम्बरको फोर्स गाड़ी आज बिहान 11:30 बजेको समयमा चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ दैलेखको साङ्गेत स्थित कर्णाली नदीमा खसेको थियो। उक्त स्थानबाट नामथर र उतन नखुलेका एकजना पुरूषलाई भीरमा अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायक परीक्षक विकले जानकारी दिनुभएको छ। उद्धारका सामग्रीसहित जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत आयोजना, सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेको उहाँले बताउनु भएको छ। प्रहरी नायक उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायक महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट घटनास्थलतर्फ गएको थियो। सुर्खेत बस पार्कबाट आज बिहान 8 बजे छुट्दा 5 जना सवार रहेको भए पनि गाड़ीमा कतिजना थिए भन्ने यकिन नभएको उहाँले बताउनुभयो। उहाँका अनुसार गाड़ी 400 मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ। गाड़ी डुबेको स्थान प्रहरी चौकी दैलेख पाल्तो डाँडाबाट 3 किलोमिटर उत्तरतर्फ र जिब्रका दैलेखबाट 50 किलोमिटर पश्चिमतर्फ पर्दछ। भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलको बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ। सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 जना पर्यटक नेपाल आएका थिए।
त्यस्तै कोविड उन्नाइस महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् 2019 को जूनमा 74,883 जना पर्यटक आएका थिए। यस वर्षको जून महिनामा सन् 2019 को तुलनामा 22.01% पर्यटक बढ़ेका छन्। मध्यपूर्वमा चलेको युद्धको कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याबीच पनि पर्यटक बढ़ेका हुन्। नेपाल आएका पर्यटक मध्ये 41,809 जना भारतीय रहेका छन्। यस्तै अर्को छिमेकी देश चीनबाट 8,875 जना आएका छन्। बोर्डका अनुसार यूरोपबाट 13,119 र अमेरिकी महादेशबाट 6,954 जना पर्यटक नेपाल आएका छन्। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक म्याथप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यस अगाडि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पहिलो पटक 7 दिन, दोस्रो पटक 3 दिन र अहिले तेस्रो पटक 6 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उपाध्यक्ष पौडेललाई असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ लगेर अदालतमा उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानको लागि न्यायिक हिरासतमा राखिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा विशेष समय सञ्चालन भइरहेको थियो र बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यवहार पढेर सुनाउने कार्यसूची रहेको थियो। यसै गरी प्रधानमन्त्री बालेन्द्र सागरतर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले खरिद सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो भने सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्राप्त संशोधनलाई निर्णयार्थ समेत प्रस्तुत गर्ने कार्यसूची आज राखिएको थियो। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा महतले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने लगायतका कार्यसूचीहरू राखिएको थियो। यसैबीच सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरिएको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले सम्पत्ति शुद्धिकरण मात्र नभई आर्थिक अपराध विरूद्ध अख्तियार जस्तै शक्तिशाली आर्थिक अपराध प्राधिकरण बनाउने विषयमा समेत छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। एउटै स्रोतबाट सृजना भएको विषयमा फरक फरक निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ़ने, अदालती प्रणालीमा बोझ थपिने र बिगो असुलीमा समेत समस्या पर्ने हुनाले कानूनमा आवश्यक सुधार गर्न खोजिएको अर्थमन्त्रीको भनाइ छ। पूर्वाग्रह प्रेरित भएर कसैलाई दुःख दिने नियत राखेर विधेयक ल्याउन खोजिएको भन्ने आरोपको खण्डन गर्दै उहाँले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनैतिक अभिष्ट पूरा गर्न दुरूपयोग गरिरहँदा नेपाल ग्रे लिस्टबाट निस्कन नसक्ने बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि पारित भएको छ। बैठकमा यस सम्बन्धी भएको दफावार छलफल, सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र सागरतर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सदनमा विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक सदनमा ल्याइएको हो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: major appliances ka AC, cooler, freeze, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: Thandu ba, kira hari ba. दुर्गा को पीटाओ को दुखना थीम में दूर करने ठंडू बाम
2: एक बाम तीन काम ठंडू बाम
1: दुर्गा को पीटाओ को दुखने थीम में आरा ठंडू बाम
3: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार में उपलब्ध था
1: ठंडू बाम
4: सुवर्ण अवसर
5: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
11: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशको लागि जारी गरेका 4,000 भन्दा धेरै प्रवेश पास, सरूवा, अवकाश र राजीनामापछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनमा भएको अध्ययनले अहिले कार्यरत नरहेका कर्मचारीका 4,072 पास सक्रिय देखिएको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलका अनुसार यी मध्ये 507 पास संकलन गरी नष्ट गर्ने र प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया शुरू भइसकेको छ। सरूवा भएका कर्मचारीको पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र समेत जारी गरेको डंगोलले बताउनु भएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा 13,815 प्रवेश पास जारी भएकोमा 9,000 भन्दा धेरै अहिले पनि सक्रिय अवस्थामा छन्। कार्यविधि अनुसार जिम्मेवारीमा नरहेका 3 दिनभित्र पास फिर्ता गर्नुपर्ने अवस्था छ। समयमै निष्क्रिय नगरे दुरूपयोगको जोखिम रहने भन्दै प्रधानमन्त्री कार्यालयले यस विषयमा तत्काल सुधारको काम अघि बढ़ाएको छ। ईश्वरी भुजेल हत्याका अभियुक्त, उनका पति नेपाली ब्रो भन्ने कुमार थापा मगर र उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पूर्वोच्चको लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँको न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले बिहिबार थुन्सेका आदेश गर्दै दुईजनालाई थुनामा पठाउने र दुईजनालाई धरोडीमा रिहा गर्न आदेश दिएको हो। उनीहरूसँगै पक्राउ परेका कुमारका भाइ विक्रम थापा मगर र उनका साथी सुजन थापालाई जनै 1,00,000 रूपियाँ धरोडीमा रिहा गर्न आदेश भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभएको छ। 2083 जेठ 22 गते राति कुमारले चक्कु प्रहार गरेर ईश्वरीको हत्या गरेका थिए। ईश्वरी नेपाली सेनाको जमदार हुन्। त्यस दिन उनी जागिरबाट घर फर्किँदै थिइन्। उनी नेपाली सेनाको सैनिक ब्याण्ड नारायणीटीमा कार्यरत थिइन्। ईश्वरी र कुमारको सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ। ईश्वरीले सम्बन्ध विच्छेदको माग गर्दै मुद्दा दायर गरे पनि कुमारले मानेका थिएनन्। जिल्ला अदालत काठमाडौँले त्यसलाई मेलमिलापका लागि पठाएको थियो। अदालतले मेलमिलापमा पठाएको 2 दिनपछि ईश्वरीको हत्या भएको थियो। कुमार र ईश्वरीबीच केही वर्ष पहिलेदेखि नै विवाद देखिएको छ। प्रहरीका अनुसार विवादको कारण यी मुद्दाकी सहप्रतिवादी प्रत्यक्ष आचार्य देखिएकी छन्। कुमार प्रत्यक्षसँग प्रेम सम्बन्धमा थिए। यही कारण कुमार र ईश्वरीको झगडा प्रहरी कार्यालयसम्म पुगेको थियो। कुमारले ईश्वरीलाई कुटपिट गर्नुको साथै मानसिक यातना दिएको प्रहरीको निष्कर्ष रहेको छ। प्रहरी विरुद्ध बालाजुमा एकपटक र प्रहरी परिसर काठमाडौँमा एकपटक मिलापत्रको कागज गराइएको थियो। शेयर बजार आज पनि बढ़ेको छ। हिजो उच्च अंकले बढ़ेको शेयर बजार परिसूचक नेप्सी आज 8.78 अंकले बढ़ेर 2661.71 बिन्दुमा पुगेको छ। आज बैंक फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,86,00,00,000 को कारोबार भएकोमा आज 359 कम्पनीका 89,64,000 कित्ता शेयर 4,11,00,00,000 रूपियाँमा किनबेच भएको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले घिचेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा 8 जना भिक्षुको ज्यान गएको छ। अरू 10 जना भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्ना अभिभावकको ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफपीले जनाएको छ। प्रहरीका अनुसार 35 जना भिक्षु र 5 जना सर्वसाधारण अनुयायी तीर्थयात्राको क्रममा सड़क किनार हुँदै हिँडिरहेको बेला बालकले चलाएको ट्रक नियन्त्रण बाहिर गई जुलुसमा ठोकिएको थियो। मुक दहानका प्रान्तीय गवर्नर बोरायन बुन्नारतले यो घटनालाई सड़क सुरक्षाबारे गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताउनु भएको छ। कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टाछुट्टै रूपमा गरेको छलफलमा उल्लेखनीय प्रगति भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह केको उपविजेता र क्रोएसिया समूह यलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। पोर्चुगल र क्रोएसिया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र क्रोएसिया बीचको यो खेल प्री क्वार्टर फाइनलमा पुग्ने मात्र नभई दुई लिजेण्डका लागि विरासत जोगाउने महत्वपूर्ण भेट पनि हुनेछ। लामो अन्तर्राष्ट्रिय करियरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका मोर्डिचले स्पेनी क्लब रियल मड्रिडमा सँगै बिताएका थिए। विश्वकपको दुई दशक लामो इतिहासमा रोनाल्डो र मोर्डिचको यो नै पहिलो र अन्तिम भेट हुनेछ। यी दुई टोलीबीच अहिलेसम्म 10 पटक प्रतिस्पर्धा भएको छ। यसमा पोर्चुगल 7 र क्रोएसिया 1 खेलमा विजयी भएका छन् भने दुई खेल
बराबरीमा सकिएको छ। त्यसअगाडि विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति पाउने एक बजी अमेरिकाको लस एन्जलस रंगशालामा शुरू हुनेछ। स्पेन समूह यसको विजेता र अस्ट्रिया समूह जेको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। सन् 2010 विजेता स्पेन र अस्ट्रिया बीच विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 1978 विश्वकपमा अस्ट्रियाले स्पेनलाई 2-1 हराएको थियो। यस्तै यी दुई टोलीबीच अन्तर्राष्ट्रिय फुटबलमा 16 पटक प्रतिस्पर्धा भएको छ। यसमा स्पेन 9 र अस्ट्रियाले 4 खेल जितेको छ भने 3 खेल बराबरीमा सकिएको छ। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 9:15 स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। स्विजरल्याण्ड समूह बीको विजेता र अल्जेरिया समूह जेबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। स्विजरल्याण्ड र अल्जेरिया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै यी दुई टोलीबीच अहिलेसम्म 2 पटक प्रतिस्पर्धा भएको छ। यसमा दुईटै खेल स्विजरल्याण्डले जितेको छ। अहिलेसम्म 10 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्डले एक अर्कासँग खेल्ने पक्का भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 30 पावर हाउस मुसे टुणामा असार 13 गतेदेखि रामजी बादल मेमोरियल ट्रस्टको आयोजनामा भएको बादल मेमोरियल फुटबल पोखराको रामगाड एफसी सेतोले जितेको छ। रामगाड एफसी रातोलाई 5-6 गर्दै उसले उपाधि जितेको हो। उपाधिसँगै रामगाड एफसीले 1,11,111 रूपियाँ नगद सहित सिल मेडल र प्रमाणपत्र हात पार्न सफल भयो। उपविजेता रामगाड एफसी सेतोले 66,666 नगद सहित सिल मेडल र प्रमाणपत्र हात पार्न सफल भयो। नेपाली कंग्रेसका नेता एवं समाजसेवी स्वर्गीय रामजी पौडेल बादलको स्मृतिमा आयोजित फुटबलको मुसीटुण्डा खेल मैदानमा गण्डकी प्रदेशका कांग्रेस सचेतक समेत रहनुभएका सांसद प्रकाश परालले रेफ्रीलाई बल हस्तान्तरण गरेर शुरू गर्नुभएको थियो भने गण्डकी प्रदेशका खेलकुद विकास समितिका सदस्य सचिव प्रदेश खेलकुद विकास समिति गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, पोखरा महानगरपालिका वडा नम्बर 30 वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, 29 वडा अध्यक्ष श्री प्रसाद गुरूङ, ट्रस्टकी अध्यक्ष तथा स्वर्गीय रामजी बादलकी धर्मपन्थी चन्द्रावती पौडेल, सचिव विश्वमोहन पौडेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। खेलमा 21 टीम सहभागी भएको खेल संयोजक अपिल पौडेल छेत्रीले बताउनु भएको छ। साँझ 6 अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। सार्वजनिक गाड़ीको भाड़ा 2% घट्यो, नयाँ भाड़ा दर बिहिबारदेखि नै लागू। देशभर बीचैमा पढ़ाई छोड्ने बालबालिकाको संख्या बढ़दै विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपूर्ण। पोखरामा युथ फेस्टिभल आयोजना, 6 युवा पोखरा युथ एक्सलेन्स अवार्डबाट सम्मानित। कास्की पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा, अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान। थाइल्याण्डमा 11 बालकले चलाएको ट्रकले 8 भिक्षुको ज्यान गयो। कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक र विश्वकप 2026 पोर्चुगल र क्रोएसिया पहिलोपटक आम्ने सामने हुँदै रामगाड एफसीले जित्यो बादल मेमोरियल फुटबलको उपाधि। साँझ 6 अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-572-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन, हाम्रो धन,
2: डरलो बाटो जोगाउन गरौ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
1: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त BHM पढ्ने हो, NTHMCमा।
7: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु।
8: शशिधर, अनि तिमी नि?
9: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
8: त्यो पनि NTHMCमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा। फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
11: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा।
10: याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0165-91-728, मोबाइल 98560-27-29।
14: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
15: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
1: सुत्केरी नवजात शिशु को हेरचाह
2: कैंसर सर्जरी राहतकारी हेरचाह
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
2: डाक्टर लैब सेवा
1: औषधि डेलीवरी सेवा
2: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-2 77।
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536 मोबाइल 98-560-00536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25। सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि

0: बिहान बिहान कता जान लागिस?
1: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार। आजको पास त उतै होला यार।
0: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालम।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9861408082।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
4: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट्स,

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपिडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भयो।

0: युनेस्कोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 0615902175929219। स्वस्थ आँखा स्वच्छ दृष्टि।
2: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
3: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपालको नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 5 54834।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: नागरिक सहयोग समूह पोखरा १६ कास्कीको वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थिति हुने बारे सूचना। यस नागरिक सहयोग समूहको यही मिति 2083 साल जेठ २ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस नागरिक सहयोग समूहको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन निम्न मिति समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा अस्पताल निर्माणको समयमा चन्दा दिनुहुने सम्पूर्ण चन्दादाताहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल असार 20 गते। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। स्थान मझेरी पार्टी प्यालेस। थप जानकारीको लागि 9556033476 9462312373। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 9834030329, 9808-59321, 061-581-871।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
4: टाइम चेक।
5: यति बेला साँझको 7 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: 93.4
9: क्रिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल IVF केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 9804-46-4525।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड
13: रेडियो अन्नपूर्णा 93.4।
12: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
11: उपचार हुने रोगहरू:
12: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
11: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
12: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
11: अपरेशन पश्चात दुखाइ कम हुने,
12: उपचार गरेपछि छिटो निको हुने,
11: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
12: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
14: फोन 061-590-162, 590-163।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ
14: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
15: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
16: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
17: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
18: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
14: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
18: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
14: शशिधर अनि तिमी नि
19: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
14: त्यो पनि एनटीएचएमसीमा छ नि
18: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
17: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 0160 50 50 78 50 51 33 र 576 458

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालक हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: नागरिक सहयोग समूह पोखरा 16 कास्कीको वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थिति हुने बारे सूचना। यस नागरिक सहयोग समूहको यही मिति 2083 साल जेठ 2 गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस नागरिक सहयोग समूहको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा अस्पताल निर्माणको समयमा चन्दा दिनुहुने सम्पूर्ण चन्दादाताहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल असार 20 गते। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। स्थान मझेरी पार्टी प्यालेस। थप जानकारीको लागि 98563-33476, 98462-12373।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
7: भेरिकोस भेन्सको उपचार,
6: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061-590-162-590-163।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
6: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
5: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
6: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
7: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्छन् त डाक्टर?
9: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
11: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: ए आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: कार्यहरू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ। स्वस्थ बनाऊ।
1: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611 93.4

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: हेलो, के छ तेरो खबर?
4: ठिक छु यार, सन्चै छस्?
3: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
4: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
3: मैले त सबै किनमेल गरिसके, अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
4: मैले पनि किन्नु छ के, सँगै किनौ न।
3: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
4: सबै ठाउँको बेडसाइड अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
3: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
5: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
6: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
7: तन्ना आजै फेरि हाल्नुहोस्।

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn. Go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: बाजे देखि नाति सम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रुपाको
2: टाइम चेक
3: यति बेला रातिको 8 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रुपाको ज्योति सुनचादी दुकान महेन्द्रपुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 ए साथीहो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
7: शशिधर अनि तिमी नि
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
7: त्यो पनि एनटीएचएमसीमा छ नि
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
10: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
11: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032239, 98028 59321, 061 8071।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
6: बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न ICU सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, ECG, EEG, PTA,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648-549।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
12: रेडियो अन्नपूर्ण 93.4।
13: हम रोज 29 की रात को सोते हैं, पर जब सुबह उठते हैं ना तो वापस 29 होती है।
14: मतलब
13: हमारी फीस नहीं आ रही है तितली।

0: रेडियो अन्नपूर्ण 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 5 54-834

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुस् त, खुशीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: दिदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेटलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा। फोन 061-454-689, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98568-4082, 98461-4082।

0: एबीसी नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न शुरू, अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्।
1: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
0: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
2: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको।
0: र कियेभमाथिको पछिल्लो रूसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने शपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो। उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

0: सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाब दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3 साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
1: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ, र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ़ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो। 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरी पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
0: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
1: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने अवश्य बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ अब राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
0: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
1: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
0: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
1: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
0: अब अर्को चाहिँ एकतिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोजे जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराखेका देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
1: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि सञ्चार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकामा यो हाम्रो साविकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढ़िराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि श्रम सहजले प्राथमिकता साथ अगाडि बढाइन्छ।
0: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
1: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्। अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ।

0: त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ। त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
1: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
0: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
1: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अर्यालले बताए।
2: सबै एप्सहरूमा होइन, पेड भर्जनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि चिठी पत्रहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता फ्री एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको।
1: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
3: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल त्यति गाह्रो पनि छैन। एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ। तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ, सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन। जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
1: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अर्याल भन्छन्,
2: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमा पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
1: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, रूसी सेनाले गैराती युक्रेनको राजधानी किएवमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई किएवका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या गरेका छन्। मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट, विनिता दाहालबाट।
4: किएव शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको किएवको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रो एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सार्वजनिक गाड़ीको भाड़ा 2% घट्यो, नयाँ भाड़ा दर बिहिबारदेखि लागू। देशभर बीचैमा पढ़ाई छाड्ने बाल बालिकाको संख्या बढ़दै विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपूर्ण। पोखरामा युथ फेस्टिभल आयोजना, 6 युवा पोखरा युथ एक्सलेन्स अवार्डबाट सम्मानित। महाधिवेशन अगाडि कांग्रेसमा सहमतिको कसरत, खड्का सिटौला र शेखरको छुट्टा छुट्टै प्रस्ताव। कास्की पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा, अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान। पोखरामा शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा कपिङ च्याम्पियनशीप हुँदै नेपाली युवाको आकर्षण कफी खेतीतर्फ बढ़दै। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले 8 भिक्षुको ज्यान गयो। कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक र विश्वकप 2026 पोर्चुगल र क्रोएसिया पहिलो पटक आम्ने सामने हुँदै रामघाट एफसीले जित्यो बादल मेमोरियल फुटबलको उपाधि। सरकारले अन्तर्प्रदेश चल्ने सार्वजनिक गाड़ीको भाड़ा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तर्प्रदेश सार्वजनिक गाड़ीको भाड़ा समायोजन गरेको हो। विभागले आज सूचना निकालेर सार्वजनिक गाड़ीको भाड़ा 2% घटेको जानकारी गराएको हो। यसअघि सार्वजनिक गाड़ीको भाड़ा दर कायम गर्दा डिजलको औसत बजार मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेकोमा अहिले घटेर औसत 192.83 रूपियाँ कायम भएको छ। यो गिरावट प्रतिशतको आधारमा झण्डै 18.23% हुन आउँछ। वैज्ञानिक भाड़ा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा त्योभन्दा धेरैले घटबट हुँदा स्वचालित रूपमा भाड़ा समायोजन गर्नुपर्ने व्यवस्था छ, तर इन्धनको मूल्य 18% भन्दा धेरैले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाड़ीमा 2% मात्र भाड़ा घटाएको छ। विभागका अनुसार यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणाली अनुसार 9.8 देखि 14.3% भाड़ा बढ़नुपर्नेमा 5% मात्रै बढ़ाइएको कारण अहिले घटाउँदा पनि त्यही दरमा घटाइएको हो। यो नयाँ भाड़ा दर आजैदेखि लागू भएको पनि विभागले जनाएको छ। देशभर बाल विकासमा भर्ना भएका बाल बालिका मध्ये अधिकांशले बीचैमा कक्षा छाड्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीचैमा पढ़ाई छाड्ने विद्यार्थीको संख्या डरलाग्दो रूपमा बढ़दै गएको हो। केन्द्रले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा एकमा भर्ना भएका करिब 9 लाख विद्यार्थी मध्ये माध्यमिक शिक्षा परीक्षामा करिब 5 लाख मात्रै विद्यार्थी सहभागी हुने गरेका छन्। यो तथ्याङ्कलाई हेर्दा करिब 50% विद्यार्थीले कक्षा 10 सम्मको पढ़ाई पूरा नगरी बीचैमा छाड्ने गरेको देखिएको छ। केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरले विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपूर्ण रहेको बताउनुभयो। उहाँले कक्षा एकमा 8,79,469 बाल बालिका भर्ना भएकोमा एसई परीक्षामा भने 4,57,000 मात्रै सहभागी भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार त्यसमध्ये पनि कक्षा 12 आइपुग्दा सो संख्या 3,38,000 झर्ने गरेको छ। उहाँले अहिलेको अवस्थामा विद्यार्थी संख्या बढ़ने सम्भावना नरहेको स्पष्ट पार्दै हिमाली तथा पहाड़ी जिल्लामा झन घट्दो अवस्थामा रहेको बताउनुभयो। निर्देशक सिंहले आधारभूत तहमा शिक्षक संख्या आवश्यकता भन्दा धेरै रहेको तथ्याङ्क समेत प्रस्तुत गर्नुभयो। सामुदायिक तर्फ आधारभूत तह कक्षा 1 देखि 8 सम्म 2,82,926 जना र माध्यमिक तहमा 77,280 जना शिक्षक कार्यरत रहेका छन्। माध्यमिक तहमा शिक्षक दरबन्दी अपुग रहेको पनि आधारभूत तहमा भने बढ़ी देखिएको उहाँले दावी गर्नुभएको छ। संस्थागत तर्फ भने कुल 1,82,482 जना कार्यरत रहेको देखिएको छ। पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पोखराको निजी तथा सामुदायिक शैक्षिक अवस्थाको बारेमा जानकारी गराउनुभयो। उहाँले विद्यालयका जग्गाको विषयमा देखिएका विवादको बारेमा समेत प्रकाश पार्नुभएको थियो। कार्यक्रममा प्याप्सन कास्कीका अध्यक्ष सडानन्द गौतमले निजी विद्यालयलाई अंकुश लगाएर सामुदायिक तथा सरकारी विद्यालयलाई सफल बनाउन सकिने रहन्छ भन्ने प्रमाणित भएको दावी गर्नुभयो। जहिलेसम्म जनताको विश्वास राज्यप्रति रहँदैन त्यहीलेसम्म यस्तो अवस्था रहिरहने भन्दै पोखरा महानगरपालिकाका निजी विद्यालयमा 60% विद्यार्थी अध्ययनरत रहेको उहाँले दावी गर्नुभयो। एनएन व्यापसन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले निजी शिक्षामा कर लगाउँदैमा शैक्षिक गुणस्तर र आकर्षण नबढ़ने बताउनुभयो। उहाँले सरकारी विद्यालयप्रतिको सोचमै परिवर्तन आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका उपसचिव विमला कुमारी शर्मा, शिक्षा विकास तथा समन्वयकारी कास्कीका निमित्त प्रमुख टंकराज पराल, माछापुस्त्री गाउँपालिका शिक्षा अधिकृत सम्झना पोखरेल, अन्नपूर्ण गाउँपालिकाका सहायक शिक्षा अधिकृत निर्मला केसी, पत्रकार कमल पौडेल अथक, यदुनाथ पञ्जरा, सुभाष पौडेल, गोविन्द सुवेदी, दिननाथ बराल, सूर्य परियार, गौरी शंकर मावी, हेमजाका प्रधान अध्यापक नारायणी गौतम लगायत शिक्षा पत्रकार समूहका प्रकृति अधिकारी र संजीव घिमिरेले शैक्षिक क्षेत्रमा देखिएका समस्याको बारेमा केन्द्रको ध्यान आकर्षण गराउँदै सुझाव कार्यान्वयनमा गम्भीर बन्न आग्रह गर्नुभएको थियो। कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई कास्कीका निमित्त इकाई प्रमुख टंकराज बरालको अध्यक्षतामा भएको थियो। युवा उद्यमशीलता, सशक्तिकरण र शिव विकासको क्षेत्रमा क्रियाशील 6 जना युवाहरूलाई पोखरा महानगरपालिकाले पोखरा युथ एक्सलेन्स अवार्ड 2083 सम्मान गरेको छ। नगर युवा परिषदद्वारा आयोजित युथ फेस्टिभल 2083 अवसरमा नगर प्रमुख धनराज आचार्यले उनीहरूलाई अवार्ड प्रदान गर्नुभएको हो। पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राणा मगर, पर्यटनतर्फ प्रतीक पहाड़ी, समाजसेवातर्फ सतीश पुन, युवा उद्यमशीलता, नवप्रवर्धन र रोजगारीतर्फ नवज्योति सुवेदी, खेलकुदतर्फ नारायणी भण्डारी र अपाङ्गता क्षेत्रको सशक्तिकरणमा क्रियाशील सन्ध्या सुवेदीलाई युथ एक्सलेन्स अवार्ड 2083 प्रदान गरिएको हो। युवा केन्द्रित कार्यक्रम, शिव विकास तथा सशक्तिकरणका अभियानहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको नगर युवा परिषदले हालसम्म 7,000 भन्दा बढ़ी युवालाई विभिन्न तालिम, रोजगारी, उद्यमशीलता तथा सशक्तिकरणसँग जोड़िएको नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष निउपानेले जानकारी दिनुभएको छ। स्थानीय सरकारसँग युवालाई जोड़ने तथा युवाका उपलब्धिलाई सेलिब्रेट गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको उहाँको भनाइ छ। पोखरामा बसेर पुर्याएको योगदानको कदर गर्दै 6 जना युवालाई सम्मान गरिएको उहाँले खुलाउनु भएको छ। प्राध्यापक डाक्टर भीमनाथ बरालको संयोजकत्वमा तेज गुरूङ, मनोहर कडरिया, केशव शरण लामिछाने, अञ्जु केसी र विक्रम कर्माचारी रहेको प्रतिभा चुनौट समितिको सिफारिशमा उहाँहरूलाई सम्मान प्रदान गरिएको उपाध्यक्ष निउपानेले जानकारी दिनुभएको छ। उहाँका अनुसार नगर युवा परिषदले युवाको क्षेत्रमा सशक्तिकरण तथा सचेतनामूलक लगायतका कार्यक्रम गरिँदै आएको छ। फेस्टिभलको अवसरमा प्यानल डिस्कसन कार्यक्रम समेत आयोजना गरिएको थियो। अनिश अधिकारीको सहजीकरणमा भएको पोखरा हब अफ अपर्च्युनिटी शीर्षकको छलफलमा रामकाली खड्का, वैभव पौडेल, पृथ्वी कल्याण पराजुली कफिनु भएको थियो। युथ फेस्टिभलमा विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूको सहभागिता रहेको थियो। कास्की जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि बिहिबार जिल्ला समन्वय समिति कास्कीमा आयोजित विशेष समारोहबीच जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो। यसअघि कास्की जिल्लाका सबै 5 स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिसकेका थिए। स्थानीय तहहरूको उपलब्धिलाई आधार मानेर जिल्ला तहमा आवश्यक मापदण्ड पूरा भएपछि कास्कीलाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लीलाधर पौडेलले पूर्णखोप अभियानलाई सफल बनाउन सहयोग पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरकारवाला निकाय तथा आम नागरिकको सक्रिय सहभागिताको कारण अभियानले सफलता प्राप्त गरेको बताउनुभयो। उहाँले कुनै पनि सार्वजनिक स्वास्थ्य अभियान जनप्रतिनिधि र नागरिकको साझा प्रतिबद्धताबाट मात्र सफल हुने उल्लेख गर्दै स्वस्थ नागरिक नै समृद्ध नेपालको आधार भएको धारणा व्यक्त गर्नुभयो। भविष्यका नागरिकका रूपमा रहेका बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न खोप सबैभन्दा प्रभावकारी र भरपर्दो सुरक्षात्मक उपाय भएको उहाँको भनाइ थियो। सबै अभिभावकले आफ्ना बालबालिकालाई नियमित रूपमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप लगाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौलाले खोप कार्यक्रम नेपालको सबैभन्दा सफल सार्वजनिक स्वास्थ्य अभियान मध्ये एक रहेको उल्लेख गर्दै यसको दिगोपन कायम राख्न स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले प्रत्येक बालबालिकाले समयमै पूर्ण खोप पाउने सुनिश्चितता राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्नुभयो। त्यसैगरी मन्त्रालयका अतिरिक्त सचिव खिमबहादुर खड्काले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई यसलाई निरन्तर कायम राख्ने जिम्मेवारी अझ महत्वपूर्ण भएको बताउनुभयो। उहाँले खोपबाट वञ्चित हुने कुनै पनि बालबालिका नरहने वातावरण सृजना गर्न सबैपछिले निरन्तर सक्रिय ध्यान रहनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता माल, जिल्ला खोप समन्वय समिति सदस्य सचिव मधुरजी ढकाल तथा जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले पूर्ण खोप सुनिश्चितता अभियानको महत्व स्वास्थ्य क्षेत्रमा यसको सकारात्मक प्रभाव तथा आगामी चुनौतीको विषयमा आफ्नो धारणा राख्नुभएको थियो। स्वच्छर्मा अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउने स्वास्थ्यकर्मी सरकारवाला तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो। साथै सेवा अवधिभर समुदायमा स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याए अवकाश प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई समेत सम्मान गरी उनीहरूको योगदानको उच्च कदर गरिएको थियो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाले उमेर अनुसार आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित गर्दै त्यसको दिगोपना कायम राख्ने उद्देश्यले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो। यस घोषणासँगै कास्की जिल्लाले बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरिएको विश्वास गरिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरकारवालाको सहभागिता रहेको थियो। नेपाली कांग्रेसभित्र जारी विवाद समाधान गर्न नेताहरू अग्रसर भएका छन्। दुई पक्षबीच आफ्नो प्रस्ताव आदान प्रदान भएपछि नेताहरूले वार्ताबाटै समाधान खोज्ने तयारी गरेका हुन्। यद्यपि अहिलेसम्म वार्ताले मूर्त रूप लिएको छैन। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्य समिति आएपछि कांग्रेसभित्र विवाद जारी छ। करिब पाँच महिनादेखि विवाद चलिरहे पनि इतर पक्षका नेताहरू पार्टी विभाजनमा गइहाल्ने पक्षमा छैनन्। सम्झौताका लागि बार्गेनिङ गरिरहेका छन्। पूर्व सभापति शेरबहादुर देउबाको तर्फबाट नेतृत्व गर्नुभएका पूर्णबहादुर खड्का र अर्का नेता डाक्टर शेखर कोइराला संस्थापन पक्षसँग सम्झौता गरेर जान तयार देखिनु भएको छ। इतर पक्षका अधिकांश नेताहरू बिस्तारै संस्थापन पक्षसँग नजिकिएपछि इतर पक्ष दबावमा छ। सभापति थापाले पनि इतर पक्षलाई गलाउने रणनीति स्वरूप केही नेताहरूलाई पार्टीको जिम्मेवारी दिइसक्नु भएको छ। सर्वोच्च अदालतले गगनलाई आधिकारिकता दिएपछि इतर पक्षले सबैभन्दा ठूलो मुद्दा सदस्यता अध्यावधिकलाई बनाएको थियो, तर शीर्ष नेता बाहेक अधिकांशले सदस्यता अध्यावधि गरिसकेपछि इतर पक्षमा दबाव छ। इतर पक्षले लुम्बिनीमा राखिएको भेलामा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएका पूर्व सहमहामन्त्री किशोर सिंह राठौरले आफू पनि सदस्यता अध्यावधि गर्ने बताउनुभयो। उहाँले पार्टीभित्र भिन्न मत हुन सक्ने भए पनि भित्रै बसेर लड्ने उहाँको भनाइ थियो। उहाँले अर्को पार्टी खोल्न जाँगर र आँट हुनेहरूलाई खोल्न चुनौती दिनुभयो। उहाँ मात्र होइन, देउबा निकट अधिकांश नेताहरू संस्थापनतिर खोलिसक्नु भएको छ। आफ्नो निकट नेताहरूले नै साथ छोड्ने स्थिति बनेपछि खड्गाले संस्थापन पक्षलाई सातबुद्धि जवाफ पठाउनु भएको थियो। उहाँको जोड पन्ध्रौं महाधिवेशनलाई एकताको बनाउनु पर्नेमा छ। कांग्रेसले पन्ध्रौं महाधिवेशन असोज 16 19 गतेसम्म गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशन सम्पन्न भएकोले उत्पन्न विवादलाई पन्ध्रौं महाधिवेशनसम्म खुल्ला राख्दै दुवै पक्षले एकअर्काको अस्तित्व स्वीकार गर्ने तथा दुवै कार्य समितिका सदस्यलाई समेटेर केन्द्रीय कार्य समितिलाई पूर्णता दिने र पदाधिकारी र सदस्यहरूको मर्यादाक्रम परम्परा अनुसार कायम गर्नुपर्ने सहितको प्रस्ताव गरेका छन्। केही शर्तसहित सदस्यता अध्यावधिकलाई स्वीकार गर्ने उनको सन्देश छ। इतर पक्षबाट आएको जवाफलाई सकारात्मक रूपमा लिएको एक पदाधिकारीले बताएका छन्। इतर पक्षको जवाफ आइसकेपछि महामन्त्री गुरूराज घिमिरेले पूर्णबहादुर खड्का, शेखर कोइराला र कृष्णप्रसाद सिटौलासँग बेग्ला बेग्लै भेट पनि गरिसक्नु भएको छ। भेट सकारात्मक रूपमा अगाडि बढ़ेको महामन्त्री घिमिरेको भनाइ छ। उहाँका अनुसार इजर पक्षबाट 14 महाधिवेशनबाट निर्वाचित 111 जना बाहिर रहेका नेतालाई समितिमा ल्याउनुपर्ने, विभिन्न समितिहरूमा प्रतिनिधित्व गराउनुपर्ने र नवीकरण भएका सबै सदस्यहरूले महाधिवेशनको प्रक्रियामा भाग लिन पाउनुपर्ने प्रस्ताव आएको छ। भातृ संस्था लगायतका अरूमा पनि सहमतिबाटै गर्ने भन्ने कुरामा समस्या नभएको बताइएको छ। संस्थापन पक्षले इतर पक्षसँग वार्तासँग काउन्टर दिने तयारी पनि सँगै अगाडि बढ़ाएको छ। समानान्तर गतिविधिलाई तीव्रता दिनको लागि काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको नेता प्रकाश शरण महतले बताउनु भएको छ। चियाका लागि परिचित नेपाल पछिल्लो समय गुणस्तरीय कफी उत्पादन र निर्यातको कारण अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान बनाउँदै गएको छ। उच्च मूल्य, सहज बजार पहुँच र बढ़दो मागको कारण नेपाली युवाको आकर्षण कफी खेतीतर्फ बढ़दै गएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्रपुरीका अनुसार आर्थिक वर्ष 81-82 नेपालभर 5501 हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको थियो। उक्त क्षेत्रबाट 642 मेट्रिक टन कफी उत्पादन भएको छ। उत्पादन मध्ये करिब 64 मेट्रिक टन अर्थात 10% कफी जर्मनी, जापान, स्विजरल्याण्ड, दक्षिण कोरिया, बेलायत र अस्ट्रेलिया लगायतका मुलुकमा निर्यात हुँदै आएको छ। उहाँका अनुसार नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरका कारण अन्य देशका कफीभन्दा बढ़ी मूल्यमा बिक्री हुने गरेको छ। नेपालमा प्रति किलो करिब 700 रूपियाँमा बिक्री हुने कफी विदेशमा 2100 रूपियाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो। नेपालमा कफी उत्पादनसँगै यसको उपभोग पनि उल्लेखनीय रूपमा बढ़दै गएको छ। पोखरामा मात्रै करिब 1500 भन्दा बढ़ी कफी सप सञ्चालनमा रहेको अनुमान गरिएको छ, जहाँ दैनिक कफी पारखीको उल्लेखी भीड़ देखिन्छ। पुरीका अनुसार नेपालको कफीले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ। अधिकांश नेपाली कफीले 80 भन्दा बढ़ी कफिङ स्कोर प्राप्त गर्न सफल भएका छन्। कफी सहकारी संघ ललितपुरले उत्पादन गरेको कफीले 86.25 कफिङ स्कोर प्राप्त गरी जर्मनीमा निर्यात हुँदै आएको उहाँले जानकारी दिनुभयो। उहाँले गण्डकी प्रदेशको हावापानी कफी उत्पादनको लागि अत्यन्त अनुकूल रहेको बताउनुभयो। उच्च पहाड़ी क्षेत्रमा उत्पादन हुने यहाँको कफी स्वाद सुगन्ध र प्राकृतिक मिठासको कारण विशेष मानिने गरेको उहाँको भनाइ छ। कफीको गुणस्तर सुगन्ध अम्लीयपन मिठास सफाई लगायत 10 सूचकका आधारमा मूल्याङ्कन गरिन्छ। आर्थिक वर्ष 81-82 गण्डकी प्रदेशमा 1451 हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको थियो। यसबाट 156 मेट्रिक टन कफी उत्पादन भएको बोर्डले जनाएको छ। कफी खेतीका लागि न धेरै चिसो न धेरै तातो ओसिलो वातावरण आवश्यक पर्ने पुरीले बताउनु भएको छ। कफीले उत्पादन दिन करिब 3 वर्ष लागे भने त्यसपछि 25-30 वर्षसम्म निरन्तर आमदानी लिन सकिने उहाँको भनाइ छ। यसैबीच नेपाली कफीको प्रवर्तन गर्ने उद्देश्यले शनिबार पोखरा 5 मालेपाटन डुम्रीबोट स्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसरमा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप आयोजना गरिने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघको संयुक्त आयोजनामा हुने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गर्ने कार्यक्रम छ। चिनौ चाखौं अपनाऊ प्रवर्तन गरौं भन्ने मूल नारासहित बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन हुने कार्यक्रममा देशभरका करिब 20 जिल्लाका कफी उत्पादक किसान प्रशोधनकर्ता व्यवसायी तथा विज्ञहरूको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको मुख्य आकर्षण राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप हुनेछ। प्रतियोगितामा 20 जिल्लाका 32 जना किसान सहभागी छन्। उत्कृष्ट हुने किसानले 10,000 रूपियाँ, उपविजेताले 7,500 रूपियाँ र तृतीय हुनेले 5,000 रूपियाँ सहित अवार्ड प्राप्त गर्नेछन्। यसका साथै कफी नर्सरी तथा बगैंचा अवलोकन, उत्कृष्ट नेपाली कफीको निशुल्क कपिङ, कफी बार तथा उपकरण प्रदर्शनी, निशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन पहिचान प्रतियोगिता, बिउदेखि कफसम्मको सम्पूर्ण कफी मूल्य श्रृंखलाको प्रदर्शनी, कफी मेसिन प्रदर्शनी, प्राविधिक परामर्श तथा कफी उत्पादनका चुनौती र गुणस्तर सुधार सम्बन्धी प्यानल छलफल समेत आयोजना गरिनेछ। आयोजकका अनुसार यो कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आईवेयर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवेयर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Katsi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका एकनाथ बहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। पछिल्लो समयमा बीबीसी नेपालीमा आबद्ध रावलले यसअगाडि ग्यालेक्सी टेलिभिजनमा पनि काम गर्नुभएको थियो। सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 जना पर्यटक नेपाल आएका थिए। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक ज्ञातव्य गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशको लागि जारी गरेका 4,000 भन्दा धेरै प्रवेश पास, सरूवा, अवकाश र राजीनामापछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनमा भएको अध्ययनले अहिले कार्यरत नरहेका कर्मचारीका 4,072 पास सक्रिय देखिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलका अनुसार तीमध्ये 507 पास संकलन गरी नष्ट गर्ने र प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया शुरू भइसकेको छ। ईश्वरी भुजेल हत्याका अभियुक्त, उनका पति नेपाली ब्रो भन्ने कुमार थापा मगर र उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यले पूर्वशीको लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहिबार थुन्चेक आदेश गर्दै दुईजनालाई थुनामा पठाउने र दुईजनालाई धरोटीमा रिहा गर्ने आदेश दिएको हो। एकनाथ दत्त वाणिज्यसँगमा महिला जनप्रतिनिधि तथा उद्यमीहरूको लागि नेतृत्व श्री विकास विषयक 3 दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। असार 16 गतेदेखि 3 दिनसम्म सञ्चालन भएको उक्त तालिम आज सम्पन्न भएको हो। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल ललितपुरले आयोजना, पोखरा महानगरपालिका अन्तर्गतको व्यावसायिक प्रवर्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित तालिममा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो। शेयर बजार आज पनि बढ़ेको छ। हिजो उच्च अंगले बढ़ेको शेयर बजार परिसूचक निफ्टी आज 8.78 अंकले बढ़ेर 2,661.71 बिन्दुमा पुगेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,86 अर्ब करोड़को कारोबार भएकोमा आज 359 वटा कम्पनीको 89,64,000 किता शेयर 4,11 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले खिचेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा 8 जना भिक्षुको ज्यान गएको छ। अरू 10 जना भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्नो अभिभावकको ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफपीले जनाएको छ। कतारको राजधानी दोहामा अमेरिका र इरान बीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टा छुट्टै रूपमा गरेको छलफलमा उल्लेखनीय प्रगति भएको अल जजिराले जनाएको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 बजे पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह केको उपविजेता र क्रोएसिया समूह यलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। पोर्चुगल र क्रोएसिया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र क्रोएसिया बीचको खेल प्री क्वार्टर फाइनलमा पुग्ने मात्र नभई दुई लेजेण्डका लागि विरासत जोगाउने महत्वपूर्ण भेट पनि हुनेछ। लामो अन्तर्राष्ट्रिय करियरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका मोर्डिसले स्पेनी क्लब रियल मड्रिडमा सँगै बिताएका थिए। विश्वकपको 2 दशक लामो इतिहासमा रोनाल्डो र मोर्डिसको यो नै पहिलो र अन्तिम भेट हुनेछ। यी दुई टोलीबीच अहिलेसम्म 10 पटक प्रतिस्पर्धा भएको छ। यसमा पोर्चुगल 7 र क्रोएसिया 1 खेलमा विजयी भएको छ भने 2 खेल बराबरीमा सकिएका छन्। त्यसअगाडि विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति 1:15 बजे अमेरिकाको लस एन्जलस रंगशालामा शुरू हुनेछ। स्पेन समूह यजको विजेता र अस्ट्रिया समूह जेको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। सन् 2010 विजेता स्पेन र अस्ट्रिया बीच विश्वकपमा 2 पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 1978 विश्वकपमा अस्ट्रियालाई स्पेनलाई 2-1 हराएको थियो। यस्तै यी दुई टोलीबीच अन्तर्राष्ट्रिय फुटबलमा 16 पटक प्रतिस्पर्धा भएको छ। यसमा स्पेन 9 र अस्ट्रियाले
चार खेल जितेको छ भने तीन खेल बराबरीमा सकिएको छ। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 9 बजे स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। स्विजरल्याण्ड समूह बीको विजेता र अल्जेरिया समूह जेबाट तेस्रो स्थानमा रहेर उत्कृष्ट टोली बनेर नकआउटमा पुगेको हो। स्विजरल्याण्ड र अल्जेरिया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै यी दुई टोली बीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। यसमा दुईटै खेल स्विजरल्याण्डले जितेको छ। अहिलेसम्म 10 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। क्यानाडा र मोरक्को, आरोग्य र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भएको छ। पोखरा 30 पावर हाउस मुस्टी टुनामा 13:30 रामजी बादल मेमोरियल ट्रस्टको आयोजनामा भएको बादल मेमोरियल फुटबल पोखराको रामघाट एफसीले जितेको छ। रामघाट एफसी सेतोले रामघाट एफसी रातोलाई 5-6 गोल गर्दै उपाधि जितेको हो। उपाधिसँगै रामघाट एफसी सेतोले 1,11,111 रूपियाँ नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने उपविजेता रामघाट एफसी रातोले 66,666 नगद सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो 30 स्थापना दिवस एवं 29 वार्षिक उत्सवको अवसरमा संस्थाका सदस्यहरूबीच ब्याडमिण्टन तथा दौड़ प्रतियोगिता सम्पन्न गरेको छ। असार 16 र 17 गते गरी दुई दिनसम्म आयोजित ब्याडमिण्टन प्रतियोगिताको उपाधि शुभम पार्टी प्यालेसका संचालक हरिक बस्तागोटी र आरोस फर्निचर उद्योगका संचालक सन्तोष गुरूङको समूहले प्राप्त गरेको छ भने अन्तर सदस्य महिला तथा पुरूष दौड़ प्रतियोगिता पनि सम्पन्न भएको बताइएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू।

सार्वजनिक गाड़ीको भाड़ा 2% घट्यो। नयाँ भाड़ा दर बिहिबारदेखि नै लागू। देशभर बीचैमा पढ़ाई छाने बालबालिकाको संख्या बढ़दै विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपूर्ण। पोखरामा युथ फेस्टिभल आयोजना, 6 जना युवा पोखरा युथ एक्सलेन्स अवार्डबाट सम्मानित। महाधिवेशन अगाडि कांग्रेसमा सहमतिको कस्तरत, खड्का, सिटौला र शेखरको छुट्टाछुट्टी प्रस्ताव। कास्की पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा, अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान। पोखरामा शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा कपिङ च्याम्पियनशीप हुँदै नेपाली युवाको आकर्षण कफी खेतीतर्फ बढ़दै। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले 8 जना भिक्षुको ज्यान गयो। कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक र विश्वकप 2026मा पोर्चुगल र क्रोएसिया पहिलो पटक आमने सामने हुँदै रामघाट एमसीले जित्यो बादल मेमोरियल फुटबलको उपाधि। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनात्मक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
0: फोन 061-572-648-5728-49।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: नागरिक सहयोग समूह पोखरा सोह्र कास्कीको वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थिति हुने बारे सूचना। यस नागरिक सहयोग समूहको यही मिति 2083 साल जेठ 2 गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस नागरिक सहयोग समूहको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन निम्न मिति समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा अस्पताल निर्माणको समयमा चन्दा दिनुहुने सम्पूर्ण चन्दादाताहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल असार 20 गते, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, स्थान मझेरी पार्टी प्यालेस। थप जानकारीको लागि 98560 33476, 98462 12373।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597903। मौकाको फाइदा उठाउनुहोस्।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: नेपालीको गौरव,
7: नेपालीको पहिचान,
6: पालिखे ढाका टोपी,
7: जसले शिरको शोभा बढाउँछ।
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
8: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
6: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434 032 29, 98028 59 321, 061 581 871।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा।
3: याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
11: नेपालीको गौरव,
7: नेपालीको पहिचान,
11: पालिखे ढाका टोपी,
7: जसले शिरको शोभा बढाउँछ।
11: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
8: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
6: पालिखे ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
12: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: किन्नुस अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
15: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
14: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
15: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
14: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
15: फोन 530-815,
14: 530-815।
15: मोबाइल नम्बर 98-562-22-871। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
14: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
16: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
17: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
18: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
17: नेपाल आदिवासी जनजाति महासंघ।
19: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
20: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
21: काममा अलि सघाउँछ कि भनेर नि।
20: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
22: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
23: हेलो।
24: हजुर नमस्कार।
23: हेलो
24: नमस्कार काका, सुन्नु भएन?
23: हेलो हेलो
21: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
24: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
21: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
24: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
24: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
21: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
24: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
21: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: हाम्रो गाउँमा पनि बिजुली आउने भएछ है, पारी गाउँसम्म त पोल गाडी सकेछन्।
1: अब त मिल पनि खुल्ने कुरो छ, सुख हुने भयो, देउरालीको बाटो पनि कमै हिँडिन्छ,
0: यसलाई पो गाह्रो हुने भयो। घटेरसँगमा यत्रिन्थ्यो,

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।